नमस्कार श्रोता, शुभप्रभात। मीडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यससँगै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्बत 2083 साल जेठ महिनाको 26 गते, ईस्वी सम्बत 2026 जून महिनाको 9 तारीक आज हो मंगलबार। यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:33 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण प्रिय श्रोतागणहरूमा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

प्रिय श्रोता, आजको सुविचार छ, जीवन केवल समयको यात्रा मात्र होइन, यो अनुभव, संघर्ष, प्रेम र आत्मबोधको सुन्दर संगम हो। जीवनलाई सुन्दर र अर्थपूर्ण बनाउने शक्ति धन वा पदमा होइन, असल विचार, सद्भावना र सत्कर्ममा लुकेको हुन्छ। यही मीठ सुविचारको साथ अब प्रस्तुत गर्दछौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन जनाउँदै यहाँहरूलाई सुनाउन लागिरहेका छौं गायक कलाकार सुनिता गजमेरको आवाजमा सजिएको केही हृदय स्पर्शी आनन्ददायी भजनहरू। त श्रोता, यस बिहानीलाई शुभ बिहानी बनाऊ यी आनन्ददायी भजनहरू सुनेर। प्रिय श्रोता, आध्यात्मिक एवं सांगीतिक प्रेमी श्रोता, भजन केवल संगीत होइन, यो आत्माको शान्ति र परमात्मा प्रतिको श्रद्धाको मधुर अभिव्यक्ति हो। जब मनमा शान्ति हुन्छ, दुखी हुन्छ, तब भजनको पवित्र शब्द र धुनले हृदयलाई आनन्द र शान्तिले भरिदिन्छ। आजको यस पावन अवसरमा केही क्षण यस्तै भक्तिपरक भजनहरू सुनेर मनलाई आनन्दमय बनाऊ। आदरणीय श्रोता, अब स्वीकार्नुहोस् कलाकार सुनिता गजमेरको आवाजमा सजिएको यस कार्यक्रमको पहिलो कोसेली।

श्रोता यहाँहरूले सुनिरहनु भएको छ लोकचर्चित कलाकार सुनिता गजमेरको आवाजमा सजिएको ईश्वरीय चेतनापरक भजनहरू। सुनिता गजमेरका भजनहरूमा भक्ति, श्रद्धा, समर्पण र ईश्वरप्रतिको अटल विश्वासको सुन्दर अभिव्यक्ति पाइन्छ। वहाँका मधुर स्वरमा प्रस्तुत भजनहरूले श्रोतालाई आध्यात्मिक शान्ति, आत्मिक आनन्द र ईश्वरीय चेतनाको अनुभूति गराउँछ। भजनले मनलाई शान्ति, आत्मालाई आनन्द र जीवनलाई सही दिशा प्रदान गर्छ। श्रोता अब सुनौ यस भक्ति प्रभात कार्यक्रमको दोस्रो भजन।

भजन सुनौं, अनुभूति गरौं र भजनको मधुर रसमा आत्मालाई आनन्दित बनाऊ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। भजन प्रेमी तमाम श्रोताहरूले सुनिरहनु भएको छ भक्ति प्रभात कार्यक्रम अन्तर्गत सुनिता गजमेरको आवाजमा सजिएको भजनहरू। भजन सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं। श्रोता सुनौ चर्चित कलाकार सुनिता गजमेरको स्वरमा सजिएको यो कार्यक्रमको अन्तिम कोशेली।

0: भक्तिमय भजन सुन्दा बिहान मात्र होइन, आजको पूरै दिन नै सकारात्मकताले भरिन सक्छ। भजनका मधुर शब्द र आध्यात्मिक भावले मनलाई शान्त बनाउँछ, चिन्ता र तनावलाई कम गर्न मदत गर्छ। जब दिनको शुरूआत श्रद्धा, भक्ति र सकारात्मक सोचका साथ हुन्छ, तब हरेक काममा उत्साह, धैर्य र आत्मविश्वास थपिन्छ। हवस्त्र श्रोता, यतिन्जेल सुनिरहनु भएको थियो ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार सुनिता गजमेरको आवाजमा सजिएको सुमधुर भजन। यसका साथै आजलाई भने भक्ति प्रभात कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एपबाट पनि सुनिरहनु भएको छ। श्रोतागण, यो सुन्नुहोस्, अब उसो बिहान 10 बजेर 30 मिनटसम्म प्रसारण गरिने कार्यक्रम सम्बन्धित जानकारी। यस जानकारीको लगत्तेपछि यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दी समाचार। 7 बजेर 5 मिनटमा लिएर आउनेछौ पुराना सदाबहार गीतहरूको कार्यक्रम गोल्डन मेलोडिज। 7 बजेर 25 मिनटमा श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपाली समाचार। 7 बजेर 35 मिनटमा लिएर आउनेछौ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम। यसरी 8 बजी अनि 8 बजेर 15 मिनटमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। त्यसपछि 8 बजेर 30 मिनटमा आकाशवाणीको उत्तर पूर्वी सिलोङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजी समाचार। बिहानको 8 बजेर 40 मिनटमा लिएर आउनेछौ नेपाली गीतहरूको कार्यक्रम गीतिमाला भने 9 बजे सुनाउनेछौ यस केन्द्रबाट मुख्य समाचार। 9 बजेर 2 मिनटमा कार्यक्रम चित्रांजली अन्तर्गत सुनाउनेछौ पुराना हिन्दी चलचित्रका गीतहरू भने ठिक 9 बजेर 30 मिनटमा सुनाउनेछौ नेपाली देशभक्ति गीतहरूको कार्यक्रम। बिहान ठिक 10 बजे सुनाउनेछौ यस केन्द्रबाट मुख्य समाचार भने 10 बजेर 2 मिनटमा श्रोताहरूलाई मनोरञ्जन गराउन भनी लिएर आउनेछौ कार्यक्रम ताजी तनाने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। 10 बजेर 30 मिनटमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ एफएम गोल्डका विभिन्न कार्यक्रम। श्रोता इत्यति अब उसो आजको बिहान 10 बजेर 30 मिनटसम्म प्रसारण गरिने कार्यक्रम सम्बन्धित जानकारी।
1: इयम् आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम् प्रवाचकः पुनीत त्रिपाठी। अथ वार्ताः। राष्ट्रपतिभवने गतसायम् आयोजितस्य रक्षा अलंकरण समारोहस्य समये राष्ट्रपतिः द्रौपदी मुर्मुः शौर्य पुरस्कारान् प्रदत्तवती। उपराष्ट्रपतिः सीपी राधाकृष्णन वर्यः, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहः, अन्ये केन्द्रीय मन्त्रिणः, सशस्त्र सेनायाः वरिष्ठाधिकारिणश्च अस्मिन् अवसरे उपस्थिताः आसन्। राष्ट्रपतिः समारोहस्य समये रक्षा सैन्य दलानां, केन्द्रीय सशस्त्र आरक्षक बलानां, राज्य केन्द्र शासित प्रदेशयोः आरक्षकेभ्यश्च 7 कीर्तिचक्राणि, 15 वीरचक्राणि, 39 शौर्यचक्राणि च प्रदत्तानि। जम्मूनगरस्य अन्तर्राष्ट्रिय सीमायां कर्तव्यपारायणतावधौ प्राणत्यागं कृतवन्तौ बीएसएफ इत्यस्य आरक्षकं दीपक चिंगखम इत्यमुं, उपनिरीक्षकं मोहम्मद इम्तियाज इत्यमुं च मृत्योपरान्तं वीरचक्रं प्रदत्तम्। आन्ध्रप्रदेशे गतसायं राष्ट्रिय इस्पात निगम लिमिटेड इत्यस्य विशाखापत्तनम स्टील प्लांट इत्यत्र महते अग्निदुर्घटनायां 8 जनाः मृताः, अन्ये 6 जनाः च व्रणिताः अभवन्। राष्ट्रपतिः द्रौपदी

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, कार्यक्रम गोल्डन मेलोडिसको दोस्रो गीत प्रस्तुत छ चलचित्र ये जिन्दगी कितनी हसीन है बाट गायक कलाकार मोहम्मद रफीको आवाजमा। सन् 1966 सालमा दर्शक सामु आएको हो यो चलचित्र। यस चलचित्रका मुख्य कलाकार छन् जुई मुखर्जी र सायरा बानु। यसका निर्देशक आरके नायरले

हजुर श्रोता, कार्यक्रम गोल्डन मेलोडिसमा सुन्दै हुनुहुन्छ पुराना सदाबहार गीतहरू, विभिन्न कलाकारहरूको आवाजमा। अब प्रस्तुत छ सन् 1974 सालमा निर्मित चलचित्र शिखाबाट कलाकार बापी लाहिरीको आवाजमा। यसका निर्देशक रामचन्द्र रहेका छन् र यसमा संगीत भरेका छन् चित्र गुप्त। मुख्य अभिनय गरेका छन् राकेश पाण्डे, जलन आग्रा अनि उहाँका साथीहरू। त श्रोता, सुनौ यो अघिल्लो प्रस्तुति।

श्रोता, हामी कार्यक्रम गोल्डन मेलोडिजको अन्त्यतिर आइसकेका छौं र अब कार्यक्रमको अन्तिम गीत सुनाउन लागिरहेका छौं। चलचित्र सीमाबाट सन् 1955 सालमा निर्मित यस चलचित्रका निर्देशक अमिया चक्रवर्ती रहेका छन् भने निर्माता पनि अमिया चक्रवर्ती रहेका छन् र यसका गायक मुन्ना दे, गीतकार शैलेन्द्र रहेका छन्, संगीत निर्देशक शंकर जिकिन शाह रहेका छन् र मुख्य कलाकार नुतेन बालजार शाहिन सुभाकोते रहेका छन्। त स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम गीत।

हवस्त श्रोता, यिनै सदाबहार हिन्दी चलचित्रको गीतका साथै कार्यक्रम गोल्डन मेलोडिसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं, साथै श्रोताहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएछ। स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 7:25 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली एलबीएमएस को शुरूआत गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले आज पीएम सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएकोमा राष्ट्रव्यापी उत्सवको उद्घाटन गर्नुहुनेछ। विशाखापट्टनम स्टील प्लान्टमा भएको आगलागीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आगामी 5 वर्षमा भारतको औषधि उद्योग दोब्बर हुने अपेक्षा गरिएको बताउनु भएको छ। नेपालका विदेश मन्त्री शिशिर खनाल अर्को हप्ता चीन भ्रमणमा जानुहुनेछ। अनि फिलिपिन्समा 7.8 तीव्रताको शक्तिशाली भूकम्पमा परि 35 जनाको मृत्यु भएको छ तथा अन्य 200 भन्दा बढ़ी घाइते भएका छन्। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली एलबीएमएस को शुरूआत गर्नुहुनेछ। यसको उद्देश्य प्रविधिमा आधारित समाधानहरू मार्फत सीमा पार व्यापार र यात्री आवागमनलाई अझ सहज, पारदर्शी र सुरक्षित बनाउने हो। यो पहलले स्मार्ट सीमा व्यवस्थापन प्रति सरकारको प्रतिबद्धतालाई पनि प्रतिविम्बित गर्दछ। थप जानकारीको निम्ति हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: गृह मंत्रालय ने कहा है कि लैंड पोर्टल मैनेजमेंट सिस्टम का शुभारंभ भारत के आधुनिक प्रौद्योगिकी आधारित सीमा प्रबंधन प्रणाली के दिशा में एक महत्वपूर्ण कदम है।

0: मंत्रालय ने कहा कि ये प्लेटफॉर्म व्यापार सुगमता संपर्क राष्ट्रीय सुरक्षा को मजबूत करने और 2047 तक विकसित भारत के संकल्प के अनुरूप है। LPMS एक डिजिटल प्लेटफॉर्म है जिसे भूमि बंदरगाहों के संचालन को एकीकृत प्रणाली में समाकलित करने के लिए डिजाइन किया गया है। ये प्रणाली कार्गो और यात्री प्रसंस्करण के लिए स्लॉट बुकिंग भुगतान ट्रैकिंग और सिंगल विंडो क्लीयरेंस सहित संपूर्ण डिजिटल कार्य प्रभावी प्रदान करेगी। साथ ही सरकारी एजेंसियों और निजी ऑपरेटरों के बीच समन्वय में सुधार करेगी। इस अवसर पर गृह मंत्री मेघालय के दावकी और त्रिपुरा के श्रीमंतपुर लैंडपोर्ट में नवविकसित हितधारक आवास सुविधाओं का भी उद्घाटन करेंगे जिससे सीमा प्रबंधन और कर्मियों के लिए बुनियादी ढांचागत सहायता मजबूत होगी। शिवा मिश्रा आकाशवाणी समाचार दिल्ली।
1: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मंत्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष मनाउन राष्ट्रव्यापी उत्सवको उद्घाटन गर्नुहुनेछ। यस अभियानको उद्देश्य सुरक्षित गर्भावस्था र मातृत्व सुनिश्चित गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले 9 जून 2016 यो योजना शुरू गर्नुभएको हो जस अन्तर्गत गर्भवती महिलाहरूलाई निशुल्क र गुणस्तरीय प्रसूति स्वास्थ्य सेवाहरू प्रदान गरिन्छ। समारोहमा श्री नड्डाले 75 रूपियाँको स्मारक सिक्का र 5 रूपियाँको खुलाक टिकट पनि जारी गर्नुहुनेछ। विशाखापट्टनम स्टील प्लान्टमा भएको आगलागीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन् जसमध्ये 2 जनाको अवस्था गम्भीर छ। स्टील मन्त्रालयका अनुसार पग्लिएको स्टीलको कास्टिङ प्रक्रियाको क्रममा दुर्घटना भएको हो। राष्ट्रपति द्रौपदी मुर्मू उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो संवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले मृतकका परिवारलाई 2 लाख रूपियाँ र घाइतेलाई 50,000 रूपियाँको राहत घोषणा गर्नुभएको छ। केन्द्रीय स्टील मन्त्री एचडी कुमार स्वामी र नागरिक उड्डयन मन्त्री राममोहन नायडूले हिज राति दुर्घटनास्थलको भ्रमण गर्नुभएको थियो। श्री कुमार स्वामीले मृतकका परिवारलाई 25 लाख रूपियाँ र घाइतेलाई 25 लाख रूपियाँको राहत साथै उनीहरूका छोरा छोरीहरूलाई निशुल्क शिक्षाको घोषणा गर्नुभयो। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले पनि मुख्य सचिव जिल्ला कलेक्टर र अन्य अधिकारीहरूसँग स्थितिको समीक्षा गर्नुभयो। दुर्घटनाको अनुसन्धान शुरू गरेको जानकारी प्राप्त भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा आधारित विगत 12 वर्षसम्म उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब किसान महिला र युवाहरूको 12 वर्षमा विभिन्न प्रमुख क्षेत्रहरूमा सरकारको प्रयासहरूमा विशेष श्रृंखला प्रस्तुत गर्दैछ।

0: आजको विशेष कार्यक्रममा हामी स्वास्थ्य सेवाको क्षेत्रमा सरकारको पहलहरूको बारेमा छलफल गर्नेछौं। प्रस्तुत छ एक रिपोर्ट।
1: विगत 12 वर्ष अब अझ सुलभ, किफायती र गुणस्तरीय भएको छ। 2018 प्रधान भारत प्रधानमन्त्री जन आरोग्य योजना शुरू गर्नुभयो। यस योजना अन्तर्गत सामाजिक आर्थिक रूपमा कमजोर परिवारहरूलाई प्रति परिवार प्रति वर्ष 5 लाख रुपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा प्रदान गरिँदैछ। यस योजना अन्तर्गत 44 करोड भन्दा बढी आयुष्मान कार्डहरू बनाइएका छन् र 1,80,000 करोड रुपियाँ भन्दा बढी राशिको उपचार मानिसहरूलाई

0: व्यापार सम्झौताहरू भएको छ जसले भारतीय उत्पादनहरूको लागि फराकिलो बजार प्रदान गर्दछ। वहाँले भन्नुभयो भारत अब जेनेरिक औषधिहरूमा सीमित छैन तर अनुसन्धान नवप्रवर्तन र उच्च मूल्य औषधिहरूमा पनि द्रुत गतिमा अगाडि बढ़िरहेको छ। नेपालका विदेश मन्त्री शिशिर खनाल अर्को हप्ता चीन भ्रमणमा जानुहुनेछ। यो भ्रमण वहाँको हालैको भारत भ्रमणपछि हुन गइरहेको छ। नेपाल सरकारका स्रोतहरू अनुसार श्री खनाल 14 जूनदेखि चीनको यात्रामा प्रस्थान गर्नुहुने सम्भावना छ। त्यहाँ वहाँले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाङसिङसँग भेटवार्ता गर्ने सम्भावना छ। भ्रमणको क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनेछ। फिलिपिन्सको दक्षिणी द्वीप मिन्डानाओको तटमा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ जसमा परि लगभग 35 जनाको मृत्यु भएको छ तथा अन्य 200 भन्दा बढ़ी घाइते भएका छन्। यो भूकम्पको केन्द्र 33 किलोमिटर जमीन मुनि थियो जसको केन्द्रबिन्दु सारंगानी प्रान्तको मासिक शहरबाट लगभग 32 किलोमिटर दक्षिण पश्चिममा रहेको थियो। भूकम्पपछि फिलिपिन्स इण्डोनेशिया जापान र अस्ट्रेलिया अधिकारीहरू अनुसार विपत्तिबाट लगभग 10,000 परिवार विस्थापित भएका छन्। मेक्सिको खाड़ी क्षेत्रमा हिज राति 6.1 तीव्रताको भूकम्प गयो। भूकम्प 28 किलोमिटर भुइँमुनि गएको थियो जसको केन्द्रबिन्दु क्युबाको पश्चिमी तट नजिक थियो। क्युबा मेक्सिको र अमेरिकाको फ्लोरिडाका धेरै क्षेत्रमा भूकम्पको झट्काहरू महसुस गरियो। भूकम्पले हवाना र वरिपरिका क्षेत्रहरूमा भवनहरू हल्लिन थालेकोले मानिसहरूमा त्रास देखियो। यद्यपि अहिलेसम्म कसैको पनि हताहती वा ठूलो क्षति भएको खबर छैन। अमेरिकाको एक संघीय अदालतले H-1B भिसा आवेदनमा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क अवैध घोषित गरेको छ। यो शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा प्रस्ताव गरिएको हो। अदालतले कांग्रेसको स्वीकृति बिना यस्तो शुल्क लगाउन नसकिने बताएको छ। अमेरिकामा रहेका भारतीय मूलका धेरै संस्थाले यो निर्णयको स्वागत गरेका छन्। यसले H-1B भिसासँग सम्बन्धित व्यक्तिहरूलाई राहत दिने र प्रणालीमा स्पष्टता आउने उनको भनाइरहेको छ। यो समाचार युट्यूबमा @AIR News मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली LBMS को शुरूआत गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले आज पीएम सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएकोमा राष्ट्रव्यापी उत्सवको उद्घाटन गर्नुहुनेछ। विशाखापट्टनम स्टील प्लान्टमा भएको आग लागीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। नेपालमा विदेश मन्त्री शिशिर खनाल अर्को हप्ता चीन भ्रमणमा जानुहुनेछ अनि फिलिपिन्समा 7.8 तीव्रताको शक्तिशाली भूकम्पमा परि 35 जनाको मृत्यु भएको छ तथा अन्य 200 भन्दा बढ़ी घाइते भएका छन्। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं र आज पर्यो खुशबु 9 तारिक
1: जून।
0: हजुर, समय छिटो छिटो बित्दै जान्छ।
1: हजुर, जुन पनि आस्ताउन लाग्यो।
0: हजुर, त्यो भरे कविता बनाएर लेख्नुहोस् तपाईँले है। अहिले चाहिँ हामी 9 जुनको कुरा गरौँ है। हजुर, र 9 जुन भन्दाखेरि हाम्रो सिक्किमको प्रसंग उठाउन मन परेको छ। त्यो बेला होइन, 1997 त्यो दिन भनौ भीषण वर्षाको कारण एउटा दुर्घटना भएको थियो सिक्किममा, हाम्रो विशेष गरी गान्तोकमा।
1: हजुर, 1997 सिक्किमको सन्दर्भमा कुरा गर्दा 1997 जून महिनाको हिज र आज भनौ 8 तारीक रातिदेखि लगातार 4 घण्टासम्म 211

0: मिलिमिटर पानी पर्न गएकोले गान्तोकको चाँदबारीमा पहिरो जानको कारण धेरै मानिसहरूको ज्यान गएको थियो। यहाँ मात्र नभएर गान्तोक वरपर करिब 9 वटा ठाउँहरूमा पहिरो गएकोले 28 जना भन्दा बढ़ीको मृत्यु भएको थियो। त्यो दिन आइतबारको साँझ थियो। घाम अस्ताउन साथै थुप्रैको ज्यान लिएर गएको थियो त्यो प्राकृतिक आपदाले।
1: को प्रसंगमा कुरा गर्दा आजको दिन 1900 भारतका ती महान स्वतन्त्र सेनानी बिरसा मुण्डाको राँची जेलमा मृत्यु भएको थियो।
0: हजुर, यसरी नै 1931 भारतको प्रसिद्ध शहीद स्वतन्त्र सेनानी हरिकिशन सरहदीको मृत्यु भएको थियो भने 1931 भारतको अमर शहीद क्रान्तिकारी दिनेश चन्द्र मजुमदारको पनि मृत्यु भएको थियो। 1995 एनजी रंगा किसान नेता सांसद तथा स्वतन्त्र सेनानीको मृत्यु भएको थियो।
1: आजको दिन 1909 प्रसिद्ध जासुसी अनि कथाकार बाबुराम अर्नलकरको जन्म भएको थियो। उसै गरी 1964 जवाहरलाल नेहरूको मृत्युपछि आजको दिन भारतका दोस्रो प्रधानमन्त्री बन्नुभएको थियो लालबहादुर शास्त्री। 1986 आजको दिन एउटा बम्बईको प्राइभेट हस्पिटलले एड्स रोगको कारण मृत्यु भएको पुष्टि गरेको थियो। 1991 आजको दिन हिन्दी सिनी जगतका एक महान निर्माता निर्देशक राज खोसलाको पनि मृत्यु भएको थियो।
0: हजुर, 2001 लिएन्डर पेस र महेश भूपतिको जोड़ीले फ्रेन्च ओपन युगल खिताब जितेका थिए।
1: 1998 आजको दिन गुजरातमा आएको साइक्लोनको कारण 6 दिनमा 1000 जति मानिसहरू मारिएका थिए। 1998 कुरा गर्दा आजको दिन भारतीय रूपैयाँको मूल्य यति तल झरेको थियो कि $1 बराबर 42.23 रूपियाँ भएको थियो। 1999 भारतीय सेनाले बटालिक सेक्टरमा विजय हासिल गरेको थियो। आजको दिन
0: 1993 हिन्दी चलचित्रका निर्देशक सत्यन बोसको निधन भएको थियो। आजकै दिन हजुर 2011 भारतको प्रसिद्ध चित्रकार एमएफ हुसेनको निधन भएको थियो। आजकै दिन यसरी नै 2008 केन्द्र शासित क्षेत्र प्रशासनले चण्डीगढ़लाई तम्बाकू मुक्त घोषित गरेको थियो।
1: इतिहासकै कुरा गर्दा श्रोता, वर्ष 2024 आजकै दिन जम्मूको शिवखोड़ी धाम दर्शन गरेर फर्किरहेका श्रद्धालुहरूले भरिएको बसमा घात लगाएर आतंकीहरूले गरेको अन्धाधुन्ध गोलीबारीको कारण बस अनियन्त्रित भएर भीड़ झरेपछि 9 जना तीर्थयात्रीहरूको मृत्यु भएको थियो भने 37 जना गम्भीर घाइते भएका थिए। त श्रोता, अब कुरा गरौं जन्मको।
0: हजुर, 1913 4 पल्ट लोकसभा सांसद रहेका र स्वतन्त्र सेनानी चौधरी दिगम्बर सिंहको जन्म आजकै दिन भएको हो। किसानहरूको भूमि अधिग्रहण अधिनियममा संशोधनको सबैभन्दा पहिलो प्रयास उनले नै गरेका थिए। साथै मथुरामा आकाशवाणीको स्थापना गराउनमा श्रेय पनि उनलाई नै जाँदछ। 1909 भारतका अर्का स्वतन्त्रता सेनानी लक्ष्मण प्रसाद दुबेको पनि आज जन्म भएको हो। उनले जंगल सत्याग्रहको नेतृत्व गरेका थिए। यसरी नै 1931 भारतको प्रसिद्ध महिला राजनीतिज्ञ र लेखिका नन्दिनी सत्यपन्थीको जन्म आजकै दिन भएको हो। उनी 1972 1976 डिसम्बरसम्म ओडिसाको मुख्यमन्त्री पनि रहिसकेकी छिन्। 1949 सामाजिक कार्यकर्ता एवं भारतीय पुलिस सेवाको प्रथम वरिष्ठ महिला अधिकारी डाक्टर किरण वेदीको जन्म आजकै दिन पंजाबको अमृतसरमा भएको थियो। उनले 2015 भारतीय जनता पार्टीमा सामेल भएर राजनीतिमा प्रवेश गरेकी हुन्। उनलाई थुप्रै पुरस्कारहरूले सम्मान प्रदान गरिएको छ, जसमा एक 1994 एसियाको नोबेल पुरस्कार भनिने रमन मेगसेसे पुरस्कारले पनि सम्मान जनाइसकेको छ। साथै उनी महिलाहरूको निम्ति जीवित उदाहरण हुन् र उनीमाथि एक डकुमेन्ट्री फिल्म पनि बनाएको छ र फिल्मको नाम हो यस म्याडम सर। यो फिल्म अस्ट्रेलियाई महिला फिल्म निर्देशक मेगन डनम्यानले बनाएकी हुन्। 1975 भारतीय अभिनेत्री अमीषा पटेलको जन्म भएको, जसले कहो न प्यार है, हमराज र गदर एक प्रेम कहानी जस्ता फिल्महरूमा अभिनय गरिसकेकी छिन्। 1981 भारतीय सितारवादक एवं संगीतकार अनुष्का शंकरको जन्म युनाइटेड किंगडममा भएको हो। उनी रविशंकरकी छोरी हुन्। निर्जा फिल्मको निम्ति सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कारले सम्मानित सोनम कपूरको जन्म आजकै दिन 1985 भएको हो। उनले सावरियाबाट आफ्नो फिल्मी करियरको शुरूआत गरेकी हुन्।
1: यतिको जानकारी पछि श्रोता हुनु सुनौ एउटा गीत।

0: गीत सुन्दै हुनुहुन्थ्यो श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ आकाशवाणीको गान्तोक केन्द्रबाट। जन्मकै कुरालाई फेरि हामी अघि बढाउन चाहन्छौ।
1: हजुर, 1912 आजकै दिन गोवामा जन्मेका हुन् भारतीय सिनेमाका एक प्रसिद्ध संगीतकार वसन्त देसाई। संगीतको लहरहरूले फिल्मी जगतलाई सजाउने महान संगीतकार वसन्त देसाईको संगीतबद्ध गीतहरूको ज्योतिले फिल्म जगतको सतरंगी विश्वलाई सदैव उज्यालो पारिरहेको छ। फिल्म दो आँखे बाराहातको प्रसिद्ध गीत ए मालिक तेरे बन्दे हम वसन्त देसाईद्वारा नै संगीतबद्ध गरिएको थियो। यो गीत आज पनि श्रोताहरू मन लगाएर सुन्ने गर्छन्। यस गीतलाई पंजाब सरकारले सम्पूर्ण विद्यालयहरूमा प्रातकालीन प्रार्थना सभामा सामेल गरेको थियो। वसन्त देसाईलाई बालककालदेखि नै संगीतमा रूचि थियो। उनले फिल्मी संसारमा प्रवेश भने 1930 प्रवास फिल्मको मुख फिल्म खुनी खञ्जरमा अभिनय गरेर शुरू गरेका हुन्। 1932 वसन्तलाई अयोध्याका राजामा संगीतकार गोविन्दराव टेण्डेको सहायकको रूपमा काम गर्ने मौका मिलेको थियो। यी सबैको साथमा उनले यस फिल्ममा एक गीत जय जय राजाधिराज पनि गाएका थिए। फिल्म इण्डस्ट्रीमा आफ्नो परिचय बनाउनलाई उनी संघर्ष गरिरहे। वर्ष 1934 प्रदर्शित फिल्म अमृत मन्थनमा गाएका उनको गीत वर्षन लगी श्रोताहरूबीच धेरै लोकप्रिय बनेको थियो। यसैबीच वसन्तलाई यो अनुभव भयो कि पार्श्व गायनको भन्दा संगीतकारको रूपमा उनको भविष्य धेरै सुरक्षित रहनेछ। यस पश्चात उनले उस्ताद आलम खान र उस्ताद इनायत खानबाट संगीतको शिक्षा लिन शुरू गरे। लगभग 4 दशकसम्म मराठी नाटकहरूमा संगीत दिइरहे। वर्ष 1942 प्रदर्शित फिल्म शोभाको माध्यमबाट संगीतकारको रूपमा आफ्नो करियरको शुरूआत गरे। तर फिल्मको असफलताले उनी संगीतकारको रूपमा आफ्नो पहिचान बनाउन सकेनन्। वर्ष 1983 समय थियो। वी शान्ताराम आफ्नो शकुन्तलाको निम्ति संगीतकारको खोजी गरिरहेका थिए र वी शान्तारामले संगीतको निम्ति वसन्तलाई रोजे। यस फिल्मले सफलताको नयाँ कीर्तिमान स्थापित गर्यो। यस पश्चात वसन्त संगीतकारको रूपमा आफ्नो पहिचान बनाउन सफल भए। यसपछि धेरै फिल्महरूमा वी शान्तारामसँग काम गरे। तभनु वसन्त देसाई वी शान्तारामको प्रिय संगीतकार थिए। वी शान्तारामलाई फिल्ममा उनको गुणवत्ता, निर्देशन, नृत्य र कलाकारहरूको साथ आफ्नो मधुर गीतहरूको निम्ति जानिन्छ। उनको लगभग सबै फिल्महरूमा वसन्त देसाईले संगीत दिएका छन्। फिल्म झनक झनक पायल बाजेको नैन सो नैन नाही मिलाओ गीतलाई वसन्त देसाईले राग मालकुशमा हालेका थिए। साथै यस फिल्मका कैयौं गीतहरू लता मंगेशकरले स्वरबद्ध गरेकी थिइन् र संगीतले बाँधे वसन्तले। वसन्तको प्रमुख गीतहरूको कुरा गर्दा ए मालिक तेरे बन्दे हम, नैन सो नैन नाही मिलाओ, तेरे सुर और मेरे गीत,

दोनों मिलकर बनेंगे गीत, बोल रे पपिहर पपिहरा इत्यादि समझन सक्छौ। 1975 को 22 दिसम्बर को दिन थियो जब एचएमबी स्टूडियो बाट रेकर्डिङ पूरा गरेर बसन्त देसाई घर फर्किरहेका थिए। जस्तो आफ्नो अपार्टमेन्टको लिफ्टमा चढे, केही तकनिकी खराबीको कारण लिफ्ट उनीमाथि खस्न पुग्यो र कुल्चिएर उनको मृत्यु भयो। ताज उनको जन्मदिन सम्झन चाहन्छौ संगीतकार बसन्त देसाईलाई उनकै एउटा गीतबाट।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता र अब कुरा गरौं आज पालन गरिने एउटा दिवसवादी हिज 8 तारीखको दिन वर्ल्ड ओसन डे पालन गर्यो भने यसैसित सम्बन्धित एउटा दिवस परेको छ आज त्यसलाई कोरल ट्राइंगल डे भनिन्छ कोरल भन्नाले यसलाई हाम्रो नेपाली भाषामा भनौँ यसलाई मुंगा भनेर पनि भनेका छन् है र यो एउटा त्रिकोणीय दिवस मुंगा त्रिकोणीय दिवस भनेर भनौँ यसलाई प्रवाल श्रेणी भनेर पनि भनेका छन् है र यसै सम्बन्धमा हामी छोटो जानकारी राख्न चाहन्छौ कोरल ट्राइंगल डे बारे हजुर श्रोता प्रत्येक वर्ष 9 जूनको दिन कोरल ट्राइंगल डेको रूपमा मनाइने गरिन्छ कोरल ट्राइंगलको बारेमा जानकारी गराउनुभन्दा पहिले हामी कोरलको बारेमा जानकारी गराउन चाहन्छौ श्रोता कोरल समुद्रमा पाइने एक प्रकारको जीव हो जसलाई नेपाली र हिन्दीमा मुंगा भन्ने गरिन्छ यी मुंगा या त भनौं कोरल लाखौं करोड़ौंको संख्यामा एक समूह बनाएर बस्ने गर्छन् यी समुद्री जीवद्वारा क्याल्सियम कार्बोनेट नामक रसायन छोड्ने गर्छन् जसले गर्दा यी मुंगा या त भनौ कोरलको वरिपरि एउटा कठोर शंखको निर्माण हुने गर्छ यो मुंगा कोरल नामक समुद्री जीवको विशेषता के हो भने यी समुद्री जीवहरू हिँडडुल गर्न सक्दैनन् यिनीहरू एकै स्थानसम्म सीमित रहन्छन् समुद्रभित्र यस्ता असंख्य कोरल या त मुंगाहरू एकाअर्कासँग जोड़िएर बस्ने गर्छन् चट्टानको स्वरूपको निर्माण गर्ने गर्छन् जसलाई मुंगाको चट्टान भन्ने गरिन्छ र यी मुंगाका चट्टानहरू समुद्रभित्र व्यापक स्थानमा फैलिएका हुन्छन् जसलाई कोरल रिफ भन्ने गरिन्छ अस्ट्रेलियामा अवस्थित ग्रेट ब्यारियर रिफ 2600 किलोमिटरमा फैलिएको विश्वको सबैभन्दा ठूलो कोरल रिफ हो यो यति विशाल छ कि यसलाई अन्तरिक्षबाट पनि देख्न सकिन्छ यो कोरल रिफले समुद्रभित्र एउटा जंगलको निर्माण गर्ने गर्छ जसको अनेकौं फाइदाहरू हुन्छ जस्तै यी कोरल रिफहरू समुद्रमा उठ्ने तूफान ठूला ठूला लहर र यहाँसम्म कि सुनामीको बेलामा पनि हुने असरलाई यसले कम गरी तटवर्ती क्षेत्रमा नोक्सान हुनबाट जोगाउँछ यी कोरल रिफहरूले अनेकौं समुद्र जीवहरूका प्रजातिहरूलाई बासस्थान र खाना अनि पोषण तत्व उपलब्ध गराउँछ यी कोरल रिफको वरिपरि माछाहरूको संख्या पनि बेसी हुने हुनाले माछा समात्ने उद्यमीहरू यी कोरल रिफमाथि निर्भर गर्छन् साथै पर्यटनलाई पनि बढ़ावा दिन्छ यी कोरल रिफहरूले जसले गर्दा देशलाई आर्थिक लाभ हुन जान्छ समुद्र र समुद्रमा रहने अनेकौं प्रजातिहरूको अस्तित्वको रक्षाको लागि यी कोरल रिफहरूको अति नै महत्वपूर्ण भूमिका छ यी कोरल रिफको अस्तित्वमा संकट आउनु भनेको समुद्रमा रहने अनेकौं प्रजातिहरूमाथि संकट आउनु हो जसले गर्दा समुद्री पर्यावरणमा असन्तुलन ल्याउने गर्छ यी कोरल रिफहरूमाथि आउने संकटहरू सबै मानवीय गतिविधिहरूकै कारण हुन्छ जस्तै प्रदूषण कोरल या त भनौं मुंगाको खनन अत्यधिक माछाको शिकार बमको धमाका गरी कोरल रिफलाई उडाएर माछा समात्ने गतिविधि जस्ता अनेकौं गतिविधिहरूको कारण यो कोरल रिफको अस्तित्वमाथि संकट आउनु भनेको समुद्री पर्यावरणमाथि संकट आउनु हो र श्रोता यिनै कोरल रिफमाथि आउने संकटलाई रोक्न र कोरल रिफलाई जोगाउनको लागि इण्डोनेसिया मलेसिया पपुवा न्यू गुइना फिलिपिन्स सोलोमन आइल्याण्ड र टुमोर लिस्ट गरी देशहरू मिलेर एक अभियान स्वरूप विश्व समुद्र दिवसको एक दिनपछि अर्थात 9 जूनको दिन कोरल ट्राइंगल दिवसको रूपमा मनाउने गर्छन् यी 6 देशका वरिपरि रिफको निर्माण गर्ने कोरलहरू पाइने गरिन्छ र यो कोरल ट्राइंगल 57 लाख वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ र यी 6 वटा देशहरूको वरिपरि रहेका यी कोरल रिफहरूले त्रिकोणीय अर्थात ट्राइंगल रूपी भौगोलिक संरचनाको स्थापना गर्दछ जसले गर्दा यसलाई कोरल ट्राइंगल भन्ने गरिन्छ र आज 9 जूनको दिन कोरल ट्राइंगल दिवसको अवसरमा यी 6 देश लगायत विश्वका अन्य देशहरूले पनि अनेकौं कार्यक्रमहरूको आयोजना गरेर कोरल रिफको संरक्षणप्रति जागरूकता जगाउने काम गर्दछ श्रोता हामीले आज छोटो जानकारी राख्यौं यहाँ समक्ष कोरल ट्राइंगल डेको बारेमा

0: अझ श्रोता अब कुरा गरौं आजकै दिन विगतमा देश विदेशमा घटेका केही घटनाहरूबारे। 1659 दादरको बलुची प्रमुख जीवन खानले धोकासँग मुगल राजकुमार दारा सिकोह औरंगजेबलाई सुम्पिएको थियो।
1: 1815 आजकै दिन फ्रेन्च साम्राज्यबाट अलग्गै छुटिएर लक्जमबर्ग स्वतन्त्र राष्ट्र बनेका थिए। 1934 श्रोता विश्व प्रसिद्ध कार्टुनिस्ट डोनाल्ड डकले आफ्नो थियोट्रिकल डेब्यू द वाइस लिटल ह्यान्ड बनाएका थिए।
0: डोनाल्ड डककै कुरा गर्दा 1931 डोनाल्ड डक कार्टुन पहिलो पल्ट प्रदर्शित भएको थियो।
1: यसै गरी श्रोता 1946 आजकै दिन थाइल्याण्डका राजा आनन्द माहिडोलको शयन कक्षमा नै हत्या भएपछि भूमिबोल अध्यालयदेजले थाइल्याण्डको सिंहासन सम्हालेका थिए र उनी नै विश्वको सबैभन्दा लामो समयसम्म राजसिंहासन सम्हाल्ने सम्राट बनेका थिए।
0: 1752 फ्रान्सिसी सेनाले भारतको त्रिचिनापोली क्षेत्रमा ब्रिटिश सेनाको समक्ष आत्मसमर्पण गरेको थियो।
1: 1948 युनेस्को अन्तर्गत आजकै दिन इन्टरनेशनल काउन्सिल अन आर्काइभ्सको स्थापना भएको थियो। 1958 आजकै दिन रानी एलिजाबेथ टूले औपचारिक रूपमा लन्डनको गेटविक एयरपोर्टको उद्घाटन गर्नुभएको थियो।
0: 1898 चीनले हङकङको केही नयाँ क्षेत्रहरूलाई 99 वर्षको निम्ति ब्रिटेनबाट लिजमा लिएको थियो।
1: 1959 आजकै दिन यूएसएस जर्ज वाशिङटन लन्च गरिएको थियो र यो नै सबैभन्दा पहिलो परमाणु क्षमता सम्पन्न ब्यालिस्टिक मिसाइल सबमेरिन थियो।
0: 1975 ब्रिटेनको संसदको कार्यवाही आम जनताको निम्ति सीधा प्रसारण हुन शुरू भएको थियो आजकै दिनबाट।
1: 1968 युएस प्रेसिडेन्ट लन्डन बी जोनसनले आजको दिनलाई युएस सेनेटर रोबर्ट एफ केनेडीको हत्याको शोक मनाउने राष्ट्रिय दिवसको घोषणा गर्नुभएको थियो।
0: 1999 दक्षिण अफ्रिकी कुली ओडेजो माउन्ट एभरेस्टमा दक्षिण तथा उत्तर दुवै तर्फबाट चढ़ाई गर्ने विश्वकै प्रथम महिला बन्न पुगेकी थिइन्।
1: 1972 अत्याधिक वर्षाको कारण दक्षिणी डोकाटाको ब्ल्याक हिल्समा भएको ड्याम भत्किएपछि 238 जना मानिसहरू मारिएका थिए अनि अनुमानित 160 मिलियन यूएस डलरको क्षति भएको थियो। 1983 आजको दिन मार्गरेट थेचरको कन्जर्भेटिभ पार्टीले ब्रिटिश संसदीय चुनाव जितेको थियो। 2006 आजको दिन भूमिबोल अध्यालयदेजले थाइल्याण्डको राजसिंहासन सम्हालेको 60 वर्ष पुगेको थियो र प्रथम 3 दिवसीय राष्ट्रिय विदा घोषणा गरेर यो दिवसको सम्झना गरिएको थियो। 2012 आजकै दिन बर्मामा भएको साम्प्रदायिक दंगामा परेर प्राय 300 घरहरू जलाइएका थिए भने 20 जनाको मृत्यु भएको थियो। 2016 आजकै दिन विश्व स्वास्थ्य संगठनले जिका भाइरसको कारण गर्भाशयमा हुने असरबारे सबैलाई सुझाव दिएका थिए। 2016 नै आजकै दिन आइसल्याण्डको भित्र CO2 ग्यासलाई ढुङ्गामा परिवर्तन गर्न सकिने सफलतापूर्वक परीक्षणबारे साइन्स जर्नलमा एउटा खबर प्रकाशित भएको थियो। इतिहासकै कुरा गर्दा श्रोता वर्ष 2019 आजकै दिन अली स्ट्रोकर विश्वकी प्रथम नायिका जसले व्हीलचेयरमा रहेर पनि म्युजिकल ओक्लाहोमा टोनी अवार्ड जितेकी थिइन्। 2022 आजकै दिन थाइल्याण्ड साउथ इस्ट एसियामा प्रथम यस्तो देश बनेको थियो जसले क्यानाबिस अर्थात गाँजाको खेती गर्न र बेचबिखान गर्नमा वैधता प्रदान गरेको थियो तर मनोरञ्जन को लागि पनि प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। त यो थियो देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। त यो जानकारी पछि श्रोता अब हामी एउटा नेपाली चलचित्रको गीत हामी सुनाउँदैछौ। आवाज हो भूपेन्दर अनि दीपा झाको।

0: श्रोता, आज अर्थात 9 जूनको दिन अर्को एउटा दिवस पनि पर्न गएको छ। यो दिवस हो वर्ल्ड एक्रिडिटेशन डे। श्रोता, एक्रिडिटेशनलाई हामी मान्यता दिनु भनेर बुझ्न सक्छौ। श्रोता, यदि हामीले प्रयोग गर्ने वा भन उपभोग गर्ने विभिन्न वस्तुहरू सेवाहरू कुनै संस्थाद्वारा मान्यता प्राप्त छ भने हामी सो वस्तु वा सेवाप्रति आश्वस्त हुने गर्छौं कि जुन वस्तु हामी किनिरहेका छौं, जुन सेवाहरू जस्तै अस्पतालको सेवाहरू, रेलवेको सेवाहरू आदि पाइरहेका छौं, त्यो सुरक्षित एवं विश्वसनीय रहेको छ। हामीले हेरेका पनि छौं र सुनेका पनि छौं आईएसओ सर्टिफाइड भनेर। हिजो आज जुन पनि वस्तु हामी किन्ने गर्छौं वा जुन पनि सेवाहरूको उपभोग गर्ने गर्छौं, सबैभन्दा पहिले आईएसओ सर्टिफाइड छ कि छैन हेर्ने अनि मात्र कुनै सामान किन्ने गर्छौं। यस्ता एक्रिडिटेशन अर्थात मान्यताले वस्तु सुरक्षित एवं गुणस्तरीय रहेको जनाउँदछ भने व्यापार तथा अर्थतन्त्रमा पनि सुधार ल्याउने गर्दछ। एक्रिडिटेशनको यसै महत्वबारे जानकारी गराउन भनी दुई अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल एक्रिडिटेशन फोरम आईएएफ अनि इन्टरनेशनल ल्याबोरेटरी एक्रिडिटेशन कोअपरेशन आईएलएसी द्वारा प्रारम्भ गरिएको दिवस हो वर्ल्ड एक्रिडिटेशन डे र सर्वप्रथम यो दिवस वर्ष 2008 पालन गरिएको थियो। श्रोता, यो त थियो आज पालन गरिने वर्ल्ड एक्रिडिटेशन डे बारे छोटो जानकारी।
1: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ।
2: हजुर, भोलि 10 तारिक जून बारे केही जानकारीहरू बटुलेर तपाईँहरू समक्ष यही समय यही फ्रिक्वेन्सीमा आउनेछौ। तबसम्मको लागि विदा चाहन्छौ।
1: नमस्कार।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। हजुर श्रोता, संगीत प्रकृतिको त्यो अनुपम उपहार हो जसले मानिसलाई क्षणभरमै अर्को संसारमा पुर्याइदिन्छ। जीवनको यात्रामा संगीत एउटा मीठो साथी हो जसले एकान्तलाई सुन्दर साथै अर्थमय बनाइदिन्छ। त श्रोता, यस्तै लोकचर्चित गीत सुन्ने क्रममा कार्यक्रमको दोस्रो कोसेली लिएर आएका छौं कलाकार विमला प्रधानको आवाजमा।

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। गीतले जीवनका सुख दुःख, मिलन विछोड, संघर्ष र सफलताका कथालाई हृदयसम्म पुर्याउने शक्ति राख्छ। त्यसैले गीत मानव जीवनको अभिन्न साथी बनेर हरेक परिस्थितिमा प्रेरणा, आनन्द र सान्त्वनाको स्रोत बनेको छ। जहाँ शब्दहरू मौन हुन्छन् त्यहाँ गीतले बोल्न थाल्छ, जहाँ मन थाक्छ त्यहाँ संगीतले नयाँ जीवन दिन्छ। आउनुहोस्, कलाकार कुमार सानुको आवाज यो सुन्दर भावले भरिएको हृदय स्पर्शी गीत सुनाऊं।

हवस्त श्रोता, कलाकार कुमार सुब्बानी विमला प्रधानको आवाजमा सजिएको यिनै गीतसँगै आजको हाम्रो आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अबको केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रबाट मुख्य समाचार। यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सेवा सुशासन र गरीबहरूको कल्याणमा समर्पित बाढ़ ऐतिहासिक वर्ष पूरा भएको अवसरमा सिक्किमका जनताले वहाँलाई हार्दिक बधाई र शुभकामना दिएका छन्। सिक्किम पछ्यौटे वर्ग आयोगकी अध्यक्ष कविता सापकोटाले नयाँ दिल्ली स्थित आयोगको कार्यालयमा राष्ट्रिय पछ्यौटे वर्ग आयोगकी अध्यक्ष सात्वी निरञ्जन ज्योतिसँग भेट गर्नुभयो। बैठकको क्रममा पछ्यौटे वर्गको कल्याण विकास र सशक्तिकरण सम्बन्धित मुद्दाहरूमा छलफल भयो। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले सिक्किम राज्य स्थापनाको 50 वर्ष पुगेको अवसरमा हिजो सूचना भवनमा अनलाइन फोटोग्राफी प्रतियोगिताको पुरस्कार समारोह आयोजना गर्यो। उत्कृष्ट प्रविष्टिहरूको सम्मानमा विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो। तीनदेखि सात जूनसम्म देहरादूनमा आयोजित पाँचौं केआईओ सब जूनियर क्याडेट र जूनियर राष्ट्रिय कतारे च्याम्पियनशीप 2026मा सिक्किमले 2 रजत पदक जितेको छ। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले विगत 3 वर्षमा राज्यको आत्महत्या दरमा निरन्तर गिरावट भएको रिपोर्ट गरेको छ, जसले बलियो मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम प्रयासहरूको प्रभावलाई प्रतिबिम्बित गर्दछ। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत जिल्ला उद्योग केन्द्र पाकिमले सिक्किम उद्यमशीलता तथा आर्थिक विकास सीट सेल संघको सहकार्यमा हिजो छलमथाङ पाचेखानी जीपीयू र पूर्व पाण्डम जीपीयूमा राइजिङ एण्ड एसेसिलेरेटिङ एमएसएमई पर्फमेन्स पहल अन्तर्गत एक दिने जागरूकता कार्यक्रम आयोजना गर्यो। उद्यमशीलता र आर्थिक विकासलाई प्रवर्धन गर्ने उद्देश्यले विभिन्न राज्य तथा केन्द्र सरकारका योजनाहरूको बारेमा जागरूकता सिर्जना गर्नमा कार्यक्रम केन्द्रित थियो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार जो पूरा भयो।

0: विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मई देखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। कार्यक्रम चित्रांजलीमा श्रोताहरूले सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा विभिन्न भाव व्यक्त गरिएको पुराना हिन्दी चलचित्रका गीतहरू। यस्तै गीतहरू सुन्ने क्रममा अब सुनौं चलचित्र जब तक है जानबाट कलाकार श्रेया घोषालको आवाजमा।

कार्यक्रम चित्रांजलि अन्तर्गत पुराना हिन्दी गीतहरू सुन्ने क्रममा अब प्रस्तुत छ कलाकार श्रेया घोषालको आवाजमा चलचित्र ढोलबाट अर्को प्रस्तुति।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोता, आजलाई भने यसैको साथ कार्यक्रम चित्रांजलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब यसै केन्द्रबाट प्रस्तुत छ नेपाली देशभक्ति गीतहरूको कार्यक्रम। देशभक्ति गीतहरू राष्ट्रको आत्माको स्वर हुन् जसले हरेक नेपालीको हृदयमा मातृभूमिको प्रेम र गौरवको भावना सधैं जीवित राख्छ। आउनुहोस्, नेपाली देशभक्ति गीतहरू सुनेर आफ्नो मातृभूमिप्रतिको प्रेम, सम्मान र समर्पणलाई अझ प्रगाढ बनाऊ।

देशभक्ति गीत केवल संगीत होइन, यो राष्ट्र प्रेमको आवाज हो जसले हरेक नेपालीको हृदयमा मातृभूमि प्रतिको श्रद्धा, सम्मान र समर्पणको दीप प्रज्वलित गराउँछ। यसै क्रममा अब कार्यक्रमको अघिल्लो गीत सुनौं।

देशभक्ति गीतहरूले मातृभूमि प्रतिको प्रेम, श्रद्धा, सम्मान र समर्पणको भावना जगाउँछ। यस्ता गीतहरूले राष्ट्रिय एकता, स्वाभिमान, वीरताको इतिहास र देशप्रतिको कर्तव्यबोधलाई उजागर गर्दै हरेक नेपालीलाई राष्ट्र निर्माणमा योगदान दिने प्रेरित गर्छ। साथै देशका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाप्रति गर्व गर्ने भावना विकास गराउँदै राष्ट्र प्रेमलाई अझ प्रगाढ बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यस्तै देशभक्ति गीतहरू सुन्ने क्रममा अब सुनौ अघिल्लो प्रस्तुति।

आफ्नो देशको माटोमा एउटा अनौठो सुगन्ध हुन्छ जसले जहाँ पुगे पनि आफ्नोपनको अनुभूति गराउँछ। मातृभूमि प्रतिको प्रेम कुनै स्वार्थले जन्मिँदैन, यो त हृदयको गहिराईबाट स्वत प्रस्फुटित हुने श्रद्धा हो। देशप्रेमले हृदयमा गर्व जगाउँछ, मातृभूमिको माटोले आत्मामा शान्ति भरिदिन्छ र राष्ट्रप्रेमले जीवनलाई उद्देश्य दिन्छ। आफ्नो देशलाई माया गरौं, यसको संस्कृति प्रकृति र सम्पदाको सम्मान गरौं, किनकि यही माटो हाम्रो पहिचान र अस्तित्वको आधार हो। त श्रोता, स्वीकार्नुहोस् यस कार्यक्रमको अघिल्लो कोसेली।

मानिस जहाँ पुगे पनि उसको मनको एउटा कुनामा जन्मभूमिको सम्झना सधैं जीवित रहन्छ। बाल्यकालमा पाइला टेकेका गोरेटाहरू, प्रकृतिका सुन्दर दृश्यहरू, गाउँघरका मधुरा आवाजहरू र संस्कृतिका अमूल्य छापहरूले जीवनभर साथ दिइरहन्छ। यही आत्मीय सम्बन्धले आफ्नो भूमिप्रति विशेष आफ्नोपन र सम्मानको भावना जगाउँछ। हिमालको उचाइ, नदीको अविरल बहाव, हरियालीले भरिएका फाँटहरू र विविध संस्कृतिको सुन्दर संगमले सजिएको यो धरतीप्रति आत्मीयता जाग्नु स्वाभाविक हो। यही आत्मीयताले हरेक व्यक्तिलाई कर्मनिष्ठ बन्न, सद्भाव फैलाउन र उज्जवल भविष्य निर्माणमा योगदान दिन प्रेरित गर्छ। हवस्त श्रोता, कार्यक्रमको अब सुनौ यो सुन्दर प्रस्तुति।

यसै नेपाली देशभक्ति गीतहरूको कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोक हो, अब सुन्नुहोस् आजका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सेवा सुशासन र गरीबहरूको कल्याणमा समर्पित बाढ़ ऐतिहासिक वर्ष पूरा भएको अवसरमा सिक्किमका जनताले वहाँलाई हार्दिक बधाई र शुभकामना दिएका छन्। सिक्किम पछ्यौटे वर्ग आयोगकी अध्यक्ष कविता सापकोटाले नयाँ दिल्ली स्थित आयोगको कार्यालयमा राष्ट्रिय पछ्यौटे वर्ग आयोगकी अध्यक्ष साध्वी निरञ्जन ज्योतिसँग भेट गर्नुभयो। बैठकको क्रममा पछ्यौटे वर्गको कल्याण विकास र सशक्तिकरण सम्बन्धित मुद्दाहरूमा छलफल भयो। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले सिक्किम राज्य स्थापनाको 50 वर्ष पुगेको अवसरमा हिजो सूचना भवनमा अनलाइन फोटोग्राफी प्रतियोगिताको पुरस्कार समारोह आयोजना गर्यो। उत्कृष्ट प्रविष्टिहरूको सम्मानमा विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो। 3-7 जुनसम्म देहरादूनमा आयोजित 5 केआईओ सब जुनियर क्याडेट र जुनियर राष्ट्रिय कतारीय च्याम्पियनशीप 2026मा सिक्किमले 2 रजत पदक जितेको छ। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले विगत 3 वर्षमा राज्यको आत्महत्या दरमा निरन्तर गिरावट भएको रिपोर्ट गरेको छ, जसले बलियो मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम प्रयासहरूको प्रभावलाई प्रतिविम्बित गर्दछ। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत जिल्ला उद्योग केन्द्र पाकिमले सिक्किम उद्यमशीलता तथा आर्थिक विकास सीट सेल संघको सहकार्यमा हिजो छलमथाङ पाचेखानी जीपीयू र पूर्व पाण्डम जीपीयूमा राइजिङ एण्ड एसएससी लिरेटिङ एमएसएमई पर्फमेन्स पहल अन्तर्गत एक दिने जागरूकता कार्यक्रम आयोजना गर्यो। उद्यमशीलता र आर्थिक विकासलाई प्रवर्धन गर्दै उद्देश्यले विभिन्न राज्य तथा केन्द्र सरकारका योजनाहरूको बारे जानकारी जागरूकता सृजना गर्नमा कार्यक्रम केन्द्रित थियो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। आदरणीय श्रोता, समय यस बेला बिहानको 10:02 भइसकेको छ। अब प्रस्तुत छ कार्यक्रम ताजे तराने। नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानेमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत साथै नानु अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौं। चलचित्र बातला हाउसबाट कलाकार नेहा कक्कड अनि तुलसी कुमारको स्वरमा, त श्रोता स्वीकार्नुहोस् यो कार्यक्रमको अघिल्लो प्रस्तुति।

श्रोताहरूले यतिन्जेल भर्खरै सुनिरहनु भएको थियो चलचित्र जग्गा जासुसबाट कलाकार अर्जित सिंह अनि निकिता गान्धीको स्वरमा सजिएको यस सुमधुर गीतलाई श्रोताहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ। कार्यक्रम ताजी तराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू यस्तै क्रममा श्रोता अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र एनिमलबाट कलाकार अर्जित सिंहको स्वरमा। तस्रो स्वीकार्नुहोस् यो अघिल्लो गीत।

कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी गीतहरू सुन्ने क्रममा अब प्रस्तुत छ कलाकार निहा कक्कडको आवाजमा चलचित्र काँटेबाट यो अघिल्लो प्रस्तुति।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणी गान्तोक केन्द्रबाट विभिन्न कलाकारहरूको आवाजमा सजिएको मनोरञ्जनात्मक गीतहरू। यस्तै गीत सुन्ने क्रममा अब प्रस्तुत छ चलचित्र जुद्वाटुबाट कलाकार देव नागी अनि नेहा कक्करको आवाजमा।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। हवस् त श्रोता, आजलाई भने कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुन्छ। समय यसबेला बिहानको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका विभिन्न कार्यक्रमहरू।

0: नमस्कार, आदरणीय श्रोता, स्वागत छ कार्यक्रम नारी संसारमा। हजुर श्रोता, कार्यक्रम नारी संसार अन्तर्गत हामी नारीहरूको सहभागिता, विकास, सशक्तिकरण जस्ता सम्पूर्ण पक्षहरूलाई समेट्ने जमर्को गर्दछौ। यस्तै आजको विषय हो स्वरोजगार महिला। केलाई भनिन्छ त स्वरोजगार? आत्मनिर्भर भएर बाँच्न कतिको साहस, जागर अनि अनुशासन चाहिन्छ, ती कुराहरू नै हामी चर्चा गर्ने गर्दछौ। एउटी आमा, दिदी, बहिनी स्वरोजगार बन्दा घर परिवारले कस्तो राहतको सास फेर्न सक्छ, त्यसबारे छलफल गर्नु पनि यस कार्यक्रमको उद्देश्य रहन्छ। को यस कार्यक्रममा हामीले निम्त्याएका छौं सामदोङ पूर्व सिक्किम निवासी टीका नेपाललाई। त सुनौ संघर्ष र सफलताका सुन्दर कुराहरूलाई उहाँकै मुखारविन्दबाट। हजुर त टीकाज्यू, कार्यक्रममा हजुरलाई स्वागत छ।
1: धन्यवाद।
0: र तपाईँ आत्मनिर्भर महिला हुनुहुन्छ।
1: हजुर।
0: र कसरी बन्नुभयो त आत्मनिर्भर?
1: पहिलादेखि आत्मनिर्भर बन्ने इच्छा थियो मेरो। घरमा बुवा आमाले संघर्ष गरेको देख्दा म केही गरेर उहाँहरूलाई हेल्प गर्न सक्छु होला भनेर अन्त करेज पर्दादेखि सपना थियो। त्यही कारण मैले केही मेरो आफै गर्ने इच्छा गरे, त्यसैले आत्मनिर्भर बन्ने कोसिस गरे र भए सफल।
0: आत्मनिर्भर बन्नका निम्ति कसैको मेहनतले कसैको संघर्षले साँच्चै नै छुनुपर्छ है। मेरो पनि एउटा अनुभव छ कि कलेज पढ्दाखेरि घरबाट जब महिना मरेर पैसा आउँथ्यो नि, त्यो पैसा आउँदा चाहिँ मलाई खुसी हुनु होइन, मेरो चाहिँ मन कटक्क दुख्थ्यो क्या। कसरी चाहिँ त्यो पैसा म फर्काउन सक्छु होला पछि बुवा आमालाई भनेर, होइन? त्यही अनुभव हो तपाईँको पनि?
1: हजुर हजुर, मेरो पनि त्यही अनुभवहरू थियो। बुवा आमाले दुःख गरे हामीलाई पढाउनु भयो, म पनि बाबा आमा सबैको लागि केही गरौँ, म बिजनेस गरेर आत्मनिर्भर आफै गरेर बन्नु भन्ने इच्छा थियो। त्यसले गर्दाखेरि म बन्न सफल भए। त्यसमा धेरै कठिनहरू त आयो र पनि म सक्षम भए।
0: हजुर, चुनौती बिना त कुनै सफलता नै हात लाग्दैन भनिन्छ है। तपाईँ व्यापार गर्नुहुन्छ?
1: हजुर।
0: कस्तो व्यापार तपाईँ गर्नुहुन्छ? यो
1: फरेन एक्सचेन्जको।
0: फरेन एक्सचेन्ज भन्नाले के के आउँछन्?
1: फरेन एक्सचेन्ज भन्नाले बाहिरको मतलब करेन्सी, फरेनको करेन्सीहरू, जस्तै अमेरिकन डलर, क्यानेडियन, युरो, सबै बाहिरको करेन्सीहरू एक्सचेन्ज गर्छु।
0: त्यो चाहिँ तपाईँले कसरी चाहिँ मौका पाउनुभयो त?
1: म कलेज सक्ने बित्तिकै एकजना मेरो दिदीको अफिसमा चाहिँ त्यो मनी एक्सचेन्जको सरले उयो गर्नाउनु भएको थियो, रेजिस्ट्रेसनको लागि ल डिपार्टमेन्टमा गर्नुहुन्थ्यो। अन्त दिदीले मेरो बहिनीलाई पनि लगाइदिनुहोस् न, कलेज सकेको अहिले काम छैन, के सिक्छ भनेर। अन्त त्यहाँ गर्दा गर्दा मलाई देखेँ मैले यसमा राम्रो रहेछ, राम्रो फाइदा हुने रहेछ भनेर त्यहाँदेखि त्यहीँबाट सिकेर चाहिँ मैले आफै गरेँ। आफ्नै मतलब त्यहीँबाट पैसा मैले जति मेरो स्यालेरी थियो त्यो राखेर कहीँ घरबाट नल्याइकन सबै भेला पारेर त्यहाँदेखि मैले सानो बिजनेस स्टार्ट गरेँ। त्यहाँदेखि गर्दा गर्दै अहिले अब अहिले चाहिँ म सक्षम बने ठुलो गर्ने।
0: तपाईँको त्यो बिजनेस सेन्टर चाहिँ कहाँ छ?
1: एमजी मार्कमा छ।
0: भनेपछि सिक्किमभरिमा तपाईँको मात्रै होला एउटा यस्तो बिजनेस है?
1: सिक्किमभरिमा सिक्किम

0: तिनबाट चाहिँ मेरो मात्रै छ, अरूको छ, बाहिर मान्छेहरूको छ,
1: बाहिर मान्छेहरूको छ है। यसरी क्यानेडियन करेन्सी है युरोहरू तपाईँले साट्नका निम्ति चाहिँ के गर्नुपर्छ त, कताबाट कसरी सुरु गर्नुभयो त्यसलाई चाहिँ, त्यसका निम्ति कुनै कागज पत्रहरू के चाहिँदैन?
0: चाहिन्छ, आइडेन्टिटी कार्ड एउटा चाहिन्छ,
1: हजुर,
0: ल्याउनु हुन्छ, त्यो आई कार्ड देखाएर चेन्ज गर्छ।
1: हजुर, भनेपछि यहाँबाट कसैले बाहिर जानु ओर्नु पर्यो भने तपाईँकामा आउँदा भयो?
0: हजुर हजुर,
1: तपाईँलाई पहिला नै सम्पर्क गर्नुपर्ने हुन्छ त्यसका निम्ति कि?
0: हजुर, पहिल्यै सम्पर्क गर्नुपर्छ, अब कोही त आएको हुन्छ कोही हुँदैन, नभएको ल्याउनु पर्यो, त्यसले गर्दाखेरि अलिक अगाडि सम्पर्क गर्नुपर्छ।
1: बाहिरका डलरहरू छन् भने पनि तपाईँलाई भनेर त्यहाँबाट साट्न पाइन्छ?
0: हजुर हजुर, पाइन्छ।
1: गर्नु भएको चाहिँ कति भयो तपाईँले यो व्यापार चाहिँ?
0: मैले गरेको 2012 हो, अहिले 14 वर्ष जस्तो लाग्यो।
1: 14 वर्षको अनुभव तपाईँको कस्तो छ त?
0: 14 वर्षमा धेरै कुरा सिकियो, धेरै कुरा जान्यो, राम्रै छ अनुभव। पहिला अलिक राम्रो थियो, अहिले त अलिक कम्ती छ बिजनेसहरू।
1: हजुर, र तपाईँले नि अब सिक्नका निम्ति चाहिँ कति काम गर्नुभयो त उहाँ सरकोमा?
0: त्यसको लागि 1.5 वर्ष जस्तो काम गरेर सिकेर त्यहाँदेखि आफै म खोल्छु, म यहाँ म यो गरेर म पनि सक्छु भनेर मेरो इच्छा भयो, किनभने अर्काकोमा काम कहिलेसम्म गर्नु, म आफै गर्छु, म आफै गरेर म पैसा कमाउने इच्छा भयो, त्यसले गर्दाखेरि खोलेको।
1: त्यसमा परिवारको सहयोग कस्तो रहेको थियो? अब तपाईँले पैसा त ल्याइन भनेर?
0: हजुर हजुर, अरू त परिवारको सहयोग त थियो, सबैले सहयोग गर्नु भएको थियो, गर्नु भनेर पैसाहरू दिएको थियो, दाजु दिदीहरूले अलिअलि फर्काइदिनु भनेर मैले सबैको पैसा फर्काइदिए।
1: हजुर, इमान्दारिताबाटै सुरु हुन्छ नि त है व्यापार पनि। इमान्दारिता राख्न सकिएन आफ्नै भित्र भने कसरी गर्ने त व्यापार पनि? र आमा बुवाको जुन तपाईँले सपना पूरा गर्ने अनि उहाँको सङ्घर्ष देखेर अब म पनि केही गर्छु भन्ने सोच्नु भएको थियो नि, के गर्नुभयो त तपाईँले?
0: हजुर, आमा बुबाको हरेक सपनाहरू मैले पूरा गर्दै आमा बुबालाई हरेक वर्ष घुम्न लान्छु, जे चाहिन्छ त्यो म सबै लगिदिन्छु, सबै गरेको छु, अहिलेसम्म गरिरहेको छु। दुख बिमार हुँदा सबै हस्पिटलहरू लानेदेखि लिएर सबै मै गर्दैछु अहिले।
1: हजुर, र तपाईँले यो बिजनेस गरिरहँदा नि अब ला के गरौँ ला के गरौँ भन्ने तपाईँले भेट्नुहुन्छ नि त मान्छे पनि है, के गरौँ मलाई त कुनै आइडिया भएन भन्ने मान्छेहरू भेट्नुहुन्छ नि, तपाईँ के भन्न चाहनुहुन्छ
0: उहाँहरूलाई? कोसिस गर्नुभयो भने सबै कुरा सफल हुन्छ, तपाईँहरूले हार मान्नु हुँदैन, आफै केही न केही अहिले त आफू केही गरेर गर्ने सक्षम हुन सकिन्छ, किनभने जे काम गरे पनि हार मान्नु हुँदैन, तपाईँहरूले पनि कोसिस गर्नुहोस्, सफलता अवश्य पाउनुहुनेछ भन्न चाहन्छु।
1: हजुर, र तपाईँको पनि त्यहाँ अब व्यापार चलाउने है एमजी बैंकमा आफ्नो घर त होइन होला
0: होइन,
1: त्यस भाडामा तपाईँ गर्नुहुन्छ, ती सबै म्यानेज गर्न तपाईँलाई कतिको साह्रो परेको छैन त?
0: साह्रै पर्छ भन्नु त, कहिले अब बिजनेस त अप डाउन हुन्छ, कहिले हुन्छ कहिले हुँदैन, र पनि अब त्यो त गर्नु पर्यो नि, अब बिजनेस गरेपछि आर्ट त गर्नै पर्यो,
1: आर्ट गर्नु पर्यो अवश्य पनि है।
0: हजुर,
1: म एक्लै सक्छु कि त जस्तो लागेन तपाईँलाई?
0: त्यस्तो त लागेको थियो, फर्स्टमा त पुरा साह्रो पनि परेको थियो हो, त्यहाँदेखि अब अहिले त बानी भयो, आदत भयो, अब त 12-13 वर्ष भयो, अब त्यस्तो डर लाग्दैन,
1: अब त्यस्तो डर लाग्दैन।
0: हजुर,
1: अहिले तपाईँले विवाह गर्नुभयो?
0: हजुर,
1: छोराछोरी छन्?
0: हजुर।
1: अनि तपाईँलाई कस्तो छ त सहयोग चाहिँ हस्बेन्डबाट?
0: हस्बेन्डले पनि अहिले त पुरा सहयोग गर्नुहुन्छ, उहाँले गर्दाखेरि पनि आँट बढेको छ अहिले त।
1: हजुर,
0: मेरो हरेक कुरामा सहयोग गर्नुहुन्छ।
1: हजुर, सबै सबै दिदी बहिनीलाई त्यसरी व्यापार वाणिज्य गर्छु भन्दाखेरि परिवारको सहयोग नहोला पनि है, तपाईँ के भन्नुहुन्छ परिवारको सहयोग कतिको महत्वपूर्ण छ त?
0: परिवारको सहयोग त महत्वपूर्ण छ, परिवारको सल्लाह अनुसारै गरे भने राम्रो हो, त्यसैले परिवारहरूले पनि कसैले केही गर्छु भन्दैछ भने सहयोग गर्नुहोस् राम्रो। अब गभर्मेन्ट जब मात्रै खोजेर त हुँदैन, गभर्मेन्ट जबमा त्यस्तो स्यालेरीहरू पनि पाउँदैन, आफै स्वनिर्भर बन्नुपर्छ, बन्न सक्नुपर्छ, त्यसैले जसले पनि अब म केही गर्छु भन्छ उहाँहरूलाई चाहिँ परिवारहरूले सहयोग गरिदिनुहोस् भन्न चाहन्छु।
1: हजुर, त आफ्नो हातमा पैसा हुनु र नहुनुमा के फरक देख्नुहुन्छ तपाईँ एउटी महिला भएको नातामा?
0: महिला भएपछि त आफ्नो हातमा आफ्नो काम त गर्नै पर्छ, अर्काको पछाडि लाग्यो भने त धेरै हेपाई खाइन्छ, उनीहरूलाई पैसा माग्नुपर्छ, भनेको टाइममा आफूले इच्छा केही पूरा गर्न सकिँदैन, त्यसैले महिला भएपछि चाहिँ आफ्नो काम चाहिँ आफू गर्नै पर्छ जसरी पनि भन्न चाहन्छु हरेक महिलाहरूलाई।
1: हजुर, अवश्य पनि, र आफ्ना छोराछोरी हुन्छन् है, र कतिले भने जस्तो लाउन खान र भने जस्तो शिक्षा, अहिले त शिक्षा पनि धेरै महँगो भएर गएको छ होइन, हरेक कुराको महँगाई बढेको छ, र ती नानीहरूको सपना पूरा गर्न कतिको आफूलाई आँट आउँछ तपाईँले कसरी गर्दै हुनुहुन्छ?
0: यो त अब गरे भने त भइहाल्छ, अब अहिले हामी पनि गभर्मेन्टहरू स्कुल पढेरै यो यतिको भएको हो, त्यो नपढाउन सक्नेले गभर्मेन्ट स्कुल त अहिले झन् राम्रो छ, अन्त राम्रो पढाएर जसरी

0: पनि गर्न सक्छ भन्न चाहन्छु।
1: छोरा छोरीको सपना पूरा गर्न है राम्रो शिक्षा दिनका निम्ति चाहिँ एउटी आमा स्वरोजगार बन्न अथवा
0: जरुरी छ नि, जरुरी छ त्यसको लागि त, किनभने बाबाको मात्रै कमाइले त धेरै उयो गर्नुपर्छ, बाबाको मात्रै कमाइले त नानीहरूलाई अहिले महँगो छ पढाइहरू, त दुईजनाले कमायो भने उनीहरूलाई फर्दर स्टडीमा पनि पैसा निकै चाहिन्छ, राम्रो राम्रो स्कूल कलेजहरूको लागि। त्यसले गर्दाखेरि महिलाले गर्नु जरुरी छ, र आफूले गरेको छ भने नानीहरूले पनि मेरो आमाले त गर्छ म पनि केही गर्न सक्छु भन्ने उनीहरूको पनि मनमा हुन्छ, त्यही कारण चाहिँ महिलाले चाहिँ काम गर्नु जरुरी छ।
1: हजुर, र एउटा सपना कसरी पूरा गर्नुपर्छ, आफ्नो सपना कसरी पूरा गर्नुपर्छ भन्ने कुरा त आमाले नै छोराछोरीलाई देखाएको हुनु पर्यो, अनि मात्रै उनीहरूले पनि बुझ्छन् है।
0: र
1: तपाईँले जसरी आमा बाबाको संघर्ष हामीले देख्यौं, तपाईँले देख्नुभयो, मैले देखेँ होइन, त्यसरी नै आउँदा पिढीहरूले पनि आमा बाबाको संघर्ष देखेको हुनु पर्यो होइन, अनि ती संघर्ष देखाउन र हामी यति मात्रै गर्न सक्छौँ है, यहाँदेखि उता चाहिँ गर्न सक्दैनौँ भन्न कति जरुरी छ अहिले छोराछोरीलाई।
0: अहिले त एकदमै जरुरी छ, अब अहिलेको नानीहरूलाई त बेसी नै फेसिलिटी चाहिन्छ। अब हामीले त जस्तो तसो दुःख देखेर पनि मान्थ्यो, अहिलेको नानीहरू त अब राम्रै दिनुपर्छ, त उनीहरूले अझै उनीहरूको भविष्यमा त अझै बेसी गर्नुपर्छ, त्यसको लागि उनीहरूले त गर्नै पर्यो भनेर।
1: हजुर, र हामीले आफ्नो संघर्ष नानीहरूलाई देखाउन कति जरुरी छ त,
0: त्यो त एकदम जरुरी छ। नानीहरूले पनि कसरी आमा बाबाले संघर्ष गरेर हामीलाई पढाएको, हामीले पनि केही गर्नुपर्छ, हामी पनि केही कुछ गरेर आमा बाबाको सपना पूरा गर्नुपर्छ भन्ने जरुरी छ त्यो।
1: हजुर, अहिले आएर हामी साना नानीको मात्रै कुरा गर्छौँ, साना नानीको मात्रै होइन तर घरमा ठुलाको, अभिभावकको है, तपाईँ जस्तै महिलाहरूको, म जस्तै महिलाहरूको, पुरुषहरूको पनि मोबाइलले धेरै समय खाएको हामी देख्छौँ नि। यसले कतिको हाम्रो परिवारमा अथवा हाम्रो सृजनात्मक कार्यमा होइन हामीले गर्नुपर्ने काममा बाधा पुर्याइरहेको छ त,
0: यसले त पुरा पुर्याउँछ। अब हरेक अहिले फोन बिना मान्छे बाँच्नु सक्दैन, बरु खाना बिना बाँच्नु सक्छ होला, फोन बिना बाँच्नु सक्दैन। फोन त अब एकदमै त्यस्तो राम्रो त होइन, कतिवटा त राम्रो पनि छ, अब कतिवटा नराम्रो पनि छ। र फोन बेसी नचलाउ, आफ्नो काम गरौं भन्न चाहन्छु म। आफ्नो पहिला आफ्नो कर्म चाहिँ ठुलो हो, अब त्यो फोन हेरेर टाइम पास गरेर त केही हुनेवाला छैन, त्यही कारण नानीहरूलाई पनि फोन होइन आफ्नो पढाइपट्टि आफ्नो लक्ष्यपट्टि ध्यान दिनुपर्छ। फोनहरू त अलिक अब गार्जेनहरूले पनि अलिक कम्ती चलाउनु दिनु पर्यो नानीहरूलाई, किनभने अहिलेको नानीहरू अब त्यो फोन हेरेर उनीहरू अर्कोपट्टि लाग्यो भने त्यो त अब राम्रो होइन।
1: हजुर, तपाईँको त बिहान 10 बजीदेखि 4 बजीसम्म भन्ने होइन है, तपाईँ घन्टीको आधारमा पनि चल्नु पर्दैन
0: होइन,
1: तर तपाईँले कोही बेला धेरै समय दिनुपर्ने हुन्छ व्यापारमा।
0: हजुर,
1: कोही बेला म राति आनन्दले सुत्छु भन्न पनि नपाइएला होइन,
0: कोही
1: बेला म बिहानभरि सुत्छु नि भनेर सुत्न मन लाग्दो सुत्न पनि नपाइएला होइन, र संघर्ष पनि कतिको छ त स्वनिर्भर बन्नका निम्ति चाहिँ संघर्ष पनि
0: संघर्ष त अब निकै नै चाहिन्छ। आफूले अब आफूले त्यसको लागि मेहनत गर्नु पर्यो, फर्स्टमा त पुरै मेहनत गर्नुपर्छ त्यो गर्नको लागि, सबैलाई भन्नु पर्यो, यो जानु पर्यो, सबै त्यो गर्दाखेरि संघर्ष त पुरै छ। बिहानै उठ्नुपर्छ, बेलुका रातिसम्म फोन आउँछ, जानु पर्यो, जतिखेर जहाँ छ टाढाबाट पनि आउनु पर्यो, अब कस्टमरले फोन गरेपछि त्यसको लागि चाहिँ अब घर अब कहीँ जान्छु म कहीँ भन्नु चाहिँ पाउँदैन, बिजनेस डेली कहिले छुट्टी पनि हुँदैन, त्यो त अब साह्रै छ अरू जबहरू जस्तो त होइन।
1: हजुर, तपाईँलाई कसैले हामीलाई पनि यस्तै आँट आउनु नि, यस्तै साहस आउनु नि भनेर कसैले भन्नुभएको छ कि छैन अहिलेसम्म?
0: होइन, भन्नुभएको छ धेरैजनाले, कसरी चाहिँ तिमीले यसमा गर्यो, कहाँबाट चाहिँ सिक्यो, कसरी चाहिँ यो बिजनेसमा त कोही पनि छैन त कसरी गर्यो भनेर त भन्नुहुन्छ। म भन्छु अब मैले त अब लेखेकै थियो होला मेरो यो बिजनेसै, अब हाम्रो प्रायः सबै बिजनेसै गर्नुहुन्छ हाम्रो घरतिर पनि, त त्यो सबै पहिल्यैदेखि देखेर म चाहन्थे बिजनेसै गर्छु, यसो अब बिजनेस अब राम्रो हो जस्तो लाग्थ्यो, आफ्नै खुट्टामा आफै उभिनु, मतलब अब अरूको अन्डरमा काम गर्नु परेन, अब आफैले आफ्नो इच्छा अनुसार गर्न पाइन्छ भन्ने सोच्थे, त्यही कारण चाहिँ गर्न सफल भए।
1: जस्तै भए पनि हामी जतिसुकै हतार भए पनि, जसरी हामीले काम गरे पनि, जतिसुकै पैसा कमाए पनि, हामीलाई कोही बेला त गीत संगीतसँग रमाउन मन लाग्छ नि। एउटा सुमधुर गीत सुनाउँछु है त यहाँ टिकाज्यूलाई अनि हाम्रा प्रिय श्रोतालाई पनि।

0: तारा देवीको स्वरमा सुसज्जित यो सुन्दर गीत सुनिसकेपछि कार्यक्रमलाई फेरि अघि बढाउँदै कुराकानी गर्न लागिरहेछौ। टीका नेपाल ज्यूसँग
1: हजुर, आफ्नो परिवारलाई चाहे जस्तो जिन्दगी दिन सकिन्छ, आमा बाबाको सपना पूरा गर्न सक्नुभयो, र कयौं दिदी बहिनीहरू हुनुहुन्छ जसले कसैलाई आइडिया छैन, कसैकोमा रुपियाँ पैसा नहोला होइन, अब व्यापार थाल्नका निम्ति तपाईँले देख्नु भएको क्षेत्र चाहिँ के छ? जस्तै अब खेती गरेर आत्मनिर्भर बन्न सक्छ, साना तिना कुराहरू बेचेर पनि आत्मनिर्भर बन्न सक्छ, कहीँ कतै अरू कुरा गरेर पनि तपाईँले देखेका क्षेत्रहरू के छन्?
2: आत्मनिर्भर त हामीले सानैबाट त सकिन्छ, सबै कुराबाट सकिन्छ। आफ्नो मनमा इच्छा र आँट छ भने चाहिँ आत्मनिर्भर बन्न सकिन्छ। अहिले चाहिँ जस्तै तपाईँले सब्जी नै बेचेर पनि आत्मनिर्भर हुन्छ, गाई पालेर पनि आत्मनिर्भर हुन सक्छ, तपाईँ सानो अब यस्तो फास्ट फुडहरू खोलेर पनि आत्मनिर्भर हुन सक्छ। धेरै कुराहरू छ, त्यो सबैले आत्मनिर्भर बन्न सक्छ। मान्छेले आफ्नो इच्छा हुनु पर्यो र जाँगर छ भने आत्मनिर्भर त अहिले बन्न सक्छ सबैजना।
0: किनभने अब फोन पनि छ, मेरो बिजनेस यहाँ छ है, मेरो व्यापार यस्तो छ, तपाईँ आइदिनुहोस् किनिदिनुहोस् भन्दा पनि भयो होइन। धेरै मान्छेले थाहा पाउने सक्ने उपाय छ, फोनलाई सदुपयोग चाहिँ गर्नु पर्यो।
2: हजुर, सोसियल मिडियामा हाल्यो भने अहिले त सबै आइहाल्छ, त्यो फोनबाट हेरेरै मान्छेले अहिले त पुरा बिजनेस गर्छ, अनलाइन बिजनेसहरू लुगाकोदेखि लिएर सबै त

0: सिक्किममा पनि गरिरहेको छ अहिले, त्यसमा आत्मनिर्भरता अहिले त सोसियल मिडिया थ्रु पनि हुँदैछ।
1: हजुर,
0: अब त्यो चाहिँ सदुपयोग गर्न जान्नु पर्यो।
1: हजुर,
0: त्यसको लागि अब मान्छेहरू अहिले त सबै युट्युबबाट युट्युबरहरू त्यो सोसियल मिडियामा पनि आफूले अब आफ्नो जान्यो भने त त्यसबाट पनि कमाइ भइरहेको छ, धेरै छ अहिले। तर अब आफ्नो इच्छा र जागर हुनु पर्यो, आँट हुनु पर्यो, आत्मनिर्भर त बन्न सक्छ,
1: इमान्दारिता हुनु पर्यो, विश्वासिलो हुनु पर्यो है। र व्यापारमा तपाईँलाई कसैले कहीँबाट कुनै कुरा अर्डर गर्छ र तपाईँले सही कुरा पुर्याउन सक्नु भएन भने त्यो चल्दैन। विश्वास पनि कायम,
0: विश्वास त हुनु पर्यो, इमान्दार पनि हुनु पर्यो, त्यो सबै भयो भने चाहिँ अब राम्रो चल्न सक्छ, नभए त अब हुँदैन।
1: हजुर, तपाईँले अन्त यसरी व्यापारहरू गर्दाखेरि अरूलाई पनि रोजगार दिनुभएको छ कि कतिजना कामहरू गर्न राख्नु भएको छ?
0: हजुर, पहिला त दिएको थियो एकजनालाई, अहिले जो म हुनुहुँदैन।
1: तपाईँ एक्लै सबै भ्याउनुहुन्छ?
0: मेरो हस्बेन्डले सहयोग गर्नुहुँदैछ। अब के गर्नु, अब यसमा सिक्नको लागि टाइम लाग्छ, अन्त गर्ने मान्छेहरू पनि पाएको छैन।
1: हजुर,
0: त्यसो अब इच्छा हुने मान्छेहरू चाहियो, अब बिहानदेखि रातिसम्म बस्नुपर्छ, त्यसले गर्दाखेरि अब भेटेकै छैन अहिले चाहिँ। राख्दा त अब एकजना राख्दा त हुन्छ, तर त्यस्तो बेसी त चाहिँदैन यो बिजनेसमा मान्छेहरू,
1: त्यति साह्रो चाहिँदैन, तपाईँले एक्लै नै गर्न सक्नुहुन्छ है। र अहिले चाहिँ तपाईँका आफ्ना परिवारहरूबाट चाहिँ कसले अब तपाईँलाई हामी पनि यो गर्ने नि भनेर भन्नु भएको छैन?
0: अब कसै कसैले मलाई लगाइदिनुहोस् न भनेर त भन्छु, अब फेरि मैले गभर्मेन्ट जबहरू पाएँ भने गइहाल्छ, कसैलाई राखेर के गर्नु भनेर
1: सिकिसकेर काम पाएँ भने गइहाल्छ है। मान्छेमा त्यो इमान्दारिता पनि हुनु पर्यो, म सिक्छु अनि सिकेर यही काम गर्छु भन्ने दृढता हुनु पर्यो नि त होइन। अनि अब अर्को ठाउँमा अलिकति यसो एक टेम्पररी होला जस्तो भयो भने जानेलाई त फेरि कसरी राख्ने होइन। र तपाईँले स्कुल चाहिँ सामदुङै पढ्नु भएको?
0: हजुर, सामदुङै पढेको।
1: तपाईँको परिवार सबै व्यापार गर्ने हुनुहुन्छ?
0: हजुर,
1: सबै व्यापार गर्ने हुनुहुन्छ, त्यहीँबाट तपाईँले सिक्नुभयो?
0: हजुर हजुर।
1: अनि तपाईँ कलेज पढ्दाखेरि नै काम गर्नुहुन्थ्यो कि पढिसकेर काम गर्नुभएको?
0: कलेज सक्ने बित्तिकै चाहिँ म यता दिदीहरू चाहिँ काम गर्नुहुन्थ्यो गान्तोकमै, अन्त दिदीको ल डिपार्टमेन्टमा थियो, अन्त त्यो मनी एक्सचेन्जको चाहिँ रेजिस्ट्रेसन गर्न आउँदाखेरि चाहिँ दिदीले मेरो बहिनीलाई पनि एक दुई दिन लगाइदिनुहोस् न, काम नपाउन्जेल सिक्दै गर्छ भनेर चाहिँ कलेज सक्ने बित्तिकै लागेको थिएँ म। त्यतिखेर त 20 वर्षको मात्रै थिएँ।
1: हजुर,
0: त्यतिखेरदेखि चाहिँ मैले काम गरेको, अब कलेज सक्ने बित्तिकै त्यहाँदेखि ओपनबाट मास्टर्स गरेको, मतलब इग्नोबाट त्यहीँ गर्दै मैले मास्टर्स पनि सके, त्यहाँदेखि आफै खोले पनि,
1: आफै यता व्यापार पनि त्यतिकै आफै गरिखाने पनि हुनुभयो, कसैको सहायता पनि चाहिएन, चाहिँ गभर्मेन्टमा मलाई बिजनेस गर्ने पैसा दिनुहोस् न पनि भन्नु परेन।
0: हजुर हजुर,
1: तपाईँले ब्याङ्कबाट लोन पनि लिनु परेन?
0: लिनु परेन, मैले 1 वर्ष गरेरै मतलब अलिक कमाइ भयो, त्यहाँदेखि त्यही गर्दै गर्दै त्यहीबाट भएको मैले काम गरेर
1: आफै नै सुरु गर्नुभएको?
0: हजुर, आफै हो।
1: र तपाईँले जुन 1.5 वर्षको तनखा बचाएर बचाएर बचाएर व्यापार सुरु गर्नु पनि यो सबैभन्दा ठूलो कुरा हो नि त, किनभने अहिले आएर हामीले कमाउन जान्दछौँ बचाउन जान्दैनौँ नि त है। तपाईँको व्यापार पनि पैसा सम्बन्धित छ, बचाउन कतिको जरुरी छ, कसरी चाहिँ बचाउन सकिन्छ, अहिलेका भाइ बहिनीहरूले एकदमै जान्नुपर्ने कुरा पनि हो यो।
0: बचाउनु त धेरै जरुरी छ, अब बचायो भने हामीलाई भविष्यको लागि काम लाग्छ नि। बचाउनु त अब हामीले 100 रुपियाँ कमायो भने 50 रुपियाँ चाहिँ हामीले बचाउनु पर्छ, अनि 50 रुपियाँ आदि खर्च गर्नु पर्यो, अब त्यही अनुसार आफ्नो कमाइ अनुसारै आफू चल्नु पर्यो नि, त्योभन्दा बेसी त खर्च गर्नु भएन। बचाउनु त एकदम जरुरी छ,
1: र बचाउन चाहिँ अब अहिले विभिन्न नानीहरूको अगाडि विभिन्न लोभ देखाउने चिजहरू आएका छन् नि त, भाइ बहिनीको अगाडि विभिन्न लोभ देखाउने चिजहरू आएका छन् है। र ती लोभ देखाउने चिजहरूमा चाहिँ हामी कसरी चाहिँ भुलिनु हुँदैन, तपाईँ व्यापार गर्ने मान्छेको त एकदमै यसमा राम्रो सुझाव हुन सक्छ, भनिदिनुहोस् न।
0: त्यो कुराहरू त हामीले अब हेर्नु भएन, पहिला हामी सानो हुँदाखेरि त्यस्तोहरू त पुरै थियो, तर हामीले त्यो त्यो प्रति गएनौँ, हामी त बचाउनै पर्थ्यो। बुवा आमाले 10 रुपियाँ दिनुभएको थियो भने नि 5 रुपियाँ खाएर 5 रुपियाँ राख्ने गर्थ्यो, हामीले अब आफ्नो बुवा आमाकोबाटै बचाउन सिकेको थियौँ नि। त्यसले गर्दाखेरि अब नानीहरूले पनि त्यस्तो त्यो देखावटी चिजमा नगएर आफ्नो घरको समस्याहरू बुझेर आफूले पनि बचाउनु जरुरी छ भनेर बचाउनु पर्यो।
1: हजुर, हामीले सिकेका कुरा हामीले आउँदा पिँढीहरूलाई दिन सकेनौँ भने त्यो केही न केही हुन्छ होइन। र कलेज पढ्दै गरेका हाम्रा बहिनीहरूलाई भविष्यमा कस्ता कस्ता चुनौतीहरू आउन सक्छन् है, च्यालेन्जेसहरू आउन सक्छन्, अनि कसरी चाहिँ हामीले बाँचेर यसरी जीवन जिउने कला सिक्नु पर्ने त्यो अलिकति बताइदिनुहोस् न.
0: अब पढ्दाहरू त्यो गर्दा त धेरै आउँछ च्यालेन्जहरू त, तर अब त्यो च्यालेन्जसँग डराउनु भएन नि. त्यो त अब उनीहरूले हामीले अब यो त फेस गर्दै जानुपर्छ च्यालेन्जहरू बहिनी अब कलेजको नानीहरूले. त्यहाँदेखि अगाडि अब हामीले के गर्ने आफ्नो लक्ष्य

0: चाहिँ हेरेर त्योपट्टि जानु पर्यो। अब डराउनु भएन, केही न केही त, अब अहिलेको त नानीहरू केही न केही त गर्छु भन्ने त हुन्छ सबैमा, त्यो चाहिँ अब गर्नु पर्यो सबैले
1: सोचेर कार्य रूपमा उतार्नु पर्यो है। र तपाईँकोबाट एउटा ठूलो शिक्षा लिने के छ भने कलेज सक्ने बित्तिकै तपाईँ एक ठाउँ काम गर्न थाल्नुभयो अनि त्यतिकै सिकेर आफ्नै व्यापार गर्न सुरु गर्नुभयो र अहिले तपाईँ एकदमै स्वनिर्भर आत्मनिर्भर अरूलाई पनि हेर्न सक्ने क्षमता राख्नुहुन्छ। अनि यिनै कुराहरू चाहिँ भविष्य निर्धारण गर्ने बहिनीहरूलाई अथवा भाइ बहिनीलाई कतिको जरुरी छ त?
0: त्यो त एकदमै जरुरी छ। अब उनीहरूलाई यत्रो कलेजसम्म बाबा आमाले पढाइदिन्छन्, अब कलेज सकेपछि त उनीहरूको पनि अलिक अब एज पनि 20 वर्षहरू हुन्छ, त्यहाँदेखि त उनीहरूको सोच्ने शक्ति हुन्छ, उनीहरूले सोचेर आफ्नो बाबा आमाको बारेमा सोचेर आफ्नो भविष्यको उनीहरूले अब राम्रो सोच्नु पर्यो, राम्रो काम गर्नु पर्यो।

0: भने क्लिनिकहरू खोल्न सक्छ, पाएन भने नर्सहरू त अब नर्सिङ त्यो क्लिनिकतिर त्यस्तोहरू गर्न सक्छ। अब आफ्नो आफ्नो जुन उनीहरूको पढाइ अनुसार काम गर्न सक्छ,
1: देखावटीमा नगएर सही सङ्गतमा जान सक्नु पर्यो। र सही सङ्गत भन्नाले हामीले अब घरमै पनि कोही बेला वातावरण पाइरहेका हुँदैनन् भाइ बहिनीले हुर्किने होइन, पछि गएर एउटा नानीले हुर्किने कस्तो वातावरण पाएको थियो त्यसमा त कसैले पनि नजर पुर्याउँदैन, पछि गएर त्यो नानीले अलिक नराम्रो भयो भने त्यो मान्छे कति नराम्रो भन्ने मात्रै देखिन्छ। र अभिभावकले पनि यसमा सोच्न कति आवश्यक छ कि नानीलाई चाहिँ संघर्षको बाटो पनि देखाउनु पर्छ है भनेर,
0: त्यो त एकदमै जरुरी छ। अब अभिभावकहरूले पनि अब जे भने त्यही दिनु भएन, नानीहरूलाई दुःख गर्नु पनि सिकाउनु पर्यो, घरमा कामहरू पनि नानीहरूलाई सिकाउनु पर्यो। अन्त उनीहरूलाई पनि लाग्छ यो अब आमाले कसरी खाना पकाएको, बाबाले कहाँबाट पैसा कमाएर, त्यो सबै उनीहरूले दुःख बुझेको छ भने उनीहरूले पछि गएर उनीहरू पनि हामीले पनि दुःख गर्नुपर्छ भनेर बुझ्छ। अब नानीलाई जे माग्यो त्यही दियो, नानीलाई केही नलगायो, नानीलाई जे भने त्यही गरेर अब भयो भने उनीहरू मतलब कुव्यवहारमा जान सक्छ। त्यस कारण अभिभावकले नानीहरूमाथि चाहिँ सानैदेखि ध्यान दिनु जरुरी छ र उनीहरूलाई पनि काम सिकाउनु, आत्मनिर्भर बनाउनुमा अभिभावकको पनि धेरै भूमिका हुन्छ। त्यही कारण अभिभावकले चाहिँ एकदमै नानीहरूलाई अब राम्रो दिनु जरुरी छ,
1: गाइडेन्स दिन जरुरी छ। र घरको काम लगाउनु सिकाउनु भनेको त नानीहरूको अधिकार हनन गर्नु होइन,
0: होइन नि, त्यो त सिकाउनु हो नानीहरूलाई
1: बाँच्नको लागि हामीलाई सास सञ्जेल चाहिन्छ नि त।
0: हजुर हजुर, त्यस्तो बेसी त अब हामी अब लाउँदैनन् कसैले पनि काम, उनीहरूले जान्ने सक्ने त लाइन्छ, त्यो त लाउनु जरुरी छ नानीहरूलाई। नभए त नानीहरूले के कसरी घरमा काम हुन्छ के हुन्छ कसरी खाना त्यसको केही महत्व बुझ्दैन नानीहरूले, त्यो बुझेको छैन उनीहरूलाई त ए यो त हामीले जे भने त्यही आइहाल्छ, यो त केही छैन भन्ने उनीहरूको मनमा हुन्छ। र उनीहरूले अगाडि पनि उनीहरू त्यस्तो अब अल्छी हुन्छ, त्यसले गर्दा उनीहरू अगाडि पनि अब हाम्रो त बाबाआमाले दिइहाल्छ भनेर उनीहरूले अब काम पनि अल्छी गरेर नगर्न सक्छ। त्यही कारण सानैदेखि मेहनत चाहिँ जरुरी छ। हजुर,
1: अब नानीलाई प्र्याक्टिकल्ली थाहा हुनु पर्यो नि त, प्र्याक्टिकल नगरी त कसैले कुनै चिज अनुभव लिन सक्दैन। अनि अब नानीलाई संघर्षै देखाएको छैन बाबा आमाले, हाम्रो चाहिँ यति मात्रै हो है कमाई नानी, यहाँसम्म मात्रै हामी तिमीलाई पुर्याउन सक्छौ भनेर देखाएको छैन भने नानीले सोच्छ कि पैसा सजिलै आउँछ भनेर,
0: है
1: उसले संघर्ष गर्नु पर्दा अनि निराश हुने सम्भावनाहरू रहन्छ है। र अभिभावक भएका नातामा विशेष गरी आमाहरूबाट यी सबै कुराहरू भएको राम्रो, किनभने बाबाहरू बाहिर काम गर्न जाँदाखेरि अहिले त आमाहरू बाहिर काम गर्न गएर गलेर आएर पनि घरका कामहरू पनि गरिन्छ होइन, ती अवस्थाहरू देखाइएन भने पछि गएर नानीहरूले पनि सही कुराहरू गर्न सक्छन् जस्तो लाग्दैन होइन। साह्रै राम्रो कुरा तपाईँले भन्नुभयो। र महिला दिदी बहिनी आमाहरूलाई चाहिँ तपाईँ पहिला पनि संघर्षै गरेको, अब पनि संघर्ष छ नै, तपाईँ पनि त बिजनेस व्यापार गरिसकेर गएर घरका काम सबै गर्नुपर्छ।
0: हजुर हजुर, गर्नुपर्छ, नानीहरू पढाउनु पर्यो, सबै गर्नै पर्यो,
1: सबै गर्नै पर्छ। र कतिको संघर्षशील जीवन हुन्छ त अब, कसो गरेर तपाईँले अघि बढाइरहनु भएको छ?
0: होइन, थाक्यो त अब भन्नु पाउँदैन, अब नारी भएपछि गर्नै पर्यो, घरमा गएर पनि त्यो त गर्नै पर्छ। एकछिन अब रेस्ट गरे त्यहाँदेखि त अलिक थकान मेटेपछि पनि अब काम गरे, नानीहरूलाई त दिनै पर्यो।
1: हजुर, सबै कुराहरू हामीले हेर्दाखेरि चाहिँ अब एउटा स्वनिर्भर नारी बन्न सजिलो चाहिँ छैन।
0: हजुर, सजिलो त केही कुरामा पनि हुँदैन, अब त्यसमा त मेहनत हुन्छ हुन्छ, सबै कुरा मान्छेले त्यसै त गर्न सक्दैन नि, अब सबै कुरामा मेहनत त गर्नै पर्छ, मेहनतकै फल मिठो पनि हुन्छ
1: अवश्य पनि। र यसमा चाहिँ म तपाईँलाई एउटा प्रमुख कुरा सोध्न चाहन्छु, एकदमै महत्वपूर्ण कुरा, र हामीले हाम्रो स्वास्थ्य कसरी राम्रो राख्न सक्छौ, स्वास्थ्य राम्रो भएन भने त हामी यति खट्न सक्दैनौ है।
0: हजुर,
1: स्वास्थ्य कति महत्वपूर्ण छ र कसरी राम्रो राख्ने?
0: स्वास्थ्य त एकदमै महत्वपूर्ण छ, स्वास्थ्य राम्रो राख्नको लागि चाहिँ हामीले अब आफ्नो लागि टाइम दिनु पर्यो, बिहान अलिक योगा एक्सर्साइजहरू पनि गर्नु पर्यो माइन्डलाई फ्रेस गर्नको लागि, अब टाइममा खाना खानु पर्यो, अब राम्रो चिजहरू खानु पर्यो, फास्टफुडहरू बाहिरको चिजहरू खानु भएन, आफ्नो घरको फलफुलहरू सागसब्जीहरू बेलुका टाइममा, अब सुत्नु पर्यो, टाइम सबै मिलायो भने चाहिँ अब स्वास्थ्य बस्न सकिन्छ। अब स्वास्थ्य त एकदमै जरुरी हो मान्छेलाई, सबैभन्दा ठुलो नि मान्छेको स्वास्थ्य हो, अब स्वास्थ्य छैन भने त पैसाले पनि केही गर्न सक्दैन।
1: अवश्य पनि स्वास्थ्य नै धन हो भनेर भनिन्छ है, र सही खानपान र सही जीवनशैली नै नितान्त आवश्यक छ, र आउँदा भावी पिँढीलाई पनि सिकाउन आवश्यक छ। र यसरी नै यस्ता राम्रा कुराहरू भए अझै तपाईँ हाम्रा दिदी बहिनीलाई के सुनाउन चाहनुहुन्छ कि?
0: दिदी बहिनीहरूलाई म भन्न चाहन्छु, अब तपाईँहरू पनि हार नमान्नुहोस्, आत्मनिर्भर बन्न जरुरी छ सबैलाई, किनभने अब आफ्नो बिहा गरेपछि पनि हस्बेन्डको मात्रै छ ड्युटी, म गर्दिनँ भनेर नसोच्नुहोस्, आफ्नो सानो भए पनि आफ्नो काम छ भने आफूलाई त्यसले खुसी पनि दिन्छ, बिजी पनि राख्छ।

0: त्यसै घरमा बस्नु त्यसै त्यो फोन हेरेर बस्नु भन्दा आफ्नो काम गर्नु जरुरी छ. त्यही कारण तपाईँहरूले पनि गर्नुहोस्, अवश्य नै तपाईँहरूले सफलता पाउनुहुनेछ भन्न चाहन्छु.
1: हजुर, अवश्य पनि हामी धेरै बिजी बस्यौँ भने सोचिरहने समय हुँदैन. सोचिरहने समय नभएपछि हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो भयो र समयमा खाना खाएर समयमा राम्रो काम गर्यौँ, हातमा अलिकति पैसा छ भने स्वास्थ्य पनि राम्रो भयो है, विचारहरू पनि मनमा राम्रा आउँछन्, सही प्रकारले छोराछोरीलाई मार्गनिर्देश गर्न पनि सकिन्छ. होइन,
0: खाली दिमाग शैतानको दिमाग भनिन्छ नि, त्यही कारणले
1: हजुर खाली दिमागमा है नराम्रा नराम्रा कुराहरू आउन सक्छन्, नराम्रा विचारहरू आउन सक्छन्, हामीलाई रिस उठ्न सक्छ. होइन, सबै कुराहरूबाट बाँच्नका निम्ति पनि हामी धेरै नै अब सक्रिय अथवा बिजी बसेकै राम्रो.
0: हजुर,
1: तपाईँसँग आज यतिका राम्रा कुरा भए हुन्छ त. आज आएर हाम्रो स्टुडियोमा, आकाशवाणी गान्तोकको स्टुडियोमा हामी र हाम्रा श्रोतालाई यतिका राम्रा जानकारी दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
0: धन्यवाद तपाईँलाई पनि.

श्रोताहरूले भर्खरै सुन्नुभयो स्वरोजगार महिला टीका नेपालसँग राधिका शर्माले लिनुभएको अन्तर्वार्ता। हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्स एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोताहरूलाई अब हामी केही क्षण मनोरञ्जन गराउनेछौ। महिला कलाकारहरूको स्वरमा सजिएको गीतहरू सुनाएर भने महिला कलाकारहरूको स्वरमा सजिएको गीत सुन्ने क्रमको पहिलो गीत हामी श्रोताहरूलाई सुनाउन गई रहेका छौं। कलाकार तारा देवीको स्वरमा, त श्रोता मनोरञ्जन लिनुहोस् तारा देवीको स्वरमा सजिएको यो मिठो गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं र अहिले श्रोताहरूले सुनिरहनु भएको छ महिला कलाकारहरूको स्वरमा सजिएका गीतहरू र भर्खरै श्रोताले सुन्नुभयो कलाकार तारा देवीको स्वरमा सजिएको मिठो गीत भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत यहाँहरूलाई सुनाउन गइरहेका छौं कलाकार सुशीला राईको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार हिरा रसाइलीको स्वरमा। श्रोता, मनोरञ्जन लिनुहोस् यस गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याह्नको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले भर्खरै सुन्नुभयो मिठो गीत कलाकार डेजी बराइलीको स्वरमा सजिएको भनी कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउनेछौ कलाकार बबिता गजमेरको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको अन्तिम कोसेलीबाट।

हौस् त श्रोता, कलाकार बबिता गजमेरको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी महिला कलाकारहरूको स्वरमा सजिएको गीत सुन्ने क्रमबाट विदा चाहन्छौ। हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्स एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, समय स्टुडियोको घड़ी अनुसार 12:40 भइसकेको छ र अबको समय हो सिक्किमी भुटिया भाषाको लोकगीतको। श्रोताहरूलाई आज हामी सिक्किमी भुटिया भाषाको लोकगीत सुन्ने क्रममा कलाकार गोन्पु दोर्जी र साथीहरूको स्वरमा सजिएको गीतहरू सुनाउन गइरहेका छौं। श्रोता, मनोरञ्जन लिनुहोला कार्यक्रमका यी गीतहरूबाट।

हौ यस्तो श्रोता, यसै गीतको साथमा अहिलेलाई भने हामी सिक्किमे भुटिया भाषामा लोकगीत सुन्ने क्रमबाट विदा चाहन्छौ। श्रोता, स्टुडियोको घडीनुसार समय 1 बजिसकेको छ र अबको समय हो एनसीईआरटीद्वारा प्रायोजित कार्यक्रम उमङ्गको। श्रोता, प्रस्तुत छ कार्यक्रम उमङ्ग।

0: سے انتظام کرو گے. اور سنو, لگتا ہے سنتے ہی بھیا تمہارے ساتھ آ جائیں گے.
1: ارے وہ تو ٹھیک ہے, لیکن میں انتظام کر لوں گا بہوریا, آپ فکر مت کریے. یہ نوٹ رکھیے, ارے گاڑے کام آئیں گے. اچھا میں آج 10 بجے کی گاڑی سے ہی نکل جاؤں گا.
0: اچھا میں تمہاری راہ دیکھتی رہوں گی.
1: اچھا چلتا ہوں.
2: संवाद यानी संदेश पहुंचाने का काम सहज नहीं होता. प्रत्येक शब्द को याद रखना, जिस सुर और स्वर में संवाद सुनाया गया है ठीक उसी ढंग से सुनाना बहुत कठिन है. बिना मजदूरी लिए ही जो गांव गांव संवाद पहुंचाए उसको और क्या कहेंगे, निठल्ला, कामचोर, पेटू और क्या क्या नहीं. पर सच ये भी है कि गांव में कौन ऐसा है जिसके घर की माँ बहु बेटी का संवाद हरगोबिंद ने नहीं पहुंचाया है.

हवस्त श्रोता यसै गीतको साथमा यहाँलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई हामी केही क्षणमा सम्प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: आकाशवाणीबाट श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोकनी आधुनिक गीत।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विगत 12 वर्षमा युवा महिला र किसानहरूलाई सशक्त बनाएको बताउनु भएको छ। भारतले राष्ट्रसंघमा पाकिस्तानलाई घृणा फैलाउने फ्याक्ट्री बताएको छ। इन्दौरमा ब्रिक्स कृषि सम्मेलन शुरू भएको छ। 21 देशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। जोजिला सुरुङ निर्माण सम्पन्न भएको छ, जसले कश्मीर र लद्दाख बीचको सबै मौसममा सम्पर्कको लागि मार्ग प्रशस्त गर्दछ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएको छ। राष्ट्रव्यापी समारोह आजदेखि शुरू हुनेछ र पुरूष क्रिकेटमा भारत ए र श्रीलंका ए बीचको एक दिवसीय त्रिकोणीय श्रृंखलाको पहिलो म्याचमा भारत ए ले श्रीलंका एलाई 278 रनको लक्ष्य दिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले पछिल्लो 12 वर्षमा देशका युवा महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकार 140 करोड़ भारतीयहरूको आशीर्वाद र राष्ट्र प्रथमको भावनाबाट प्रेरित

भएर विश्वास विकास र जनकल्याणका लागि समर्पित रहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले बुनियादी ढाँचादेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड़ दिनुभयो विकसित भारतको आफ्नो संकल्प साकार पार्न सरकार सेवा सुशासन र समृद्धिको यस मार्गमा निरन्तर अघि बढ्नेछ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ प्रधानमन्त्री मोदीको नेतृत्वमा पछिल्लो 12 वर्षमा भारतले गरीबहरूको कल्याण अनि अभूतपूर्व विकास दुवै एक साथ साकार भएको देखेको छ। वहाँले प्रधानमन्त्री मोदीले आफ्नो अथक प्रयासले एक दिन पनि छुट्टी नलिई राष्ट्र अनि नागरिकहरूको सेवा गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वले पछिल्लो 12 वर्षमा सेवा भावनाको माध्यमले शासनलाई नयाँ रूप दिएको छ अनि समाजको हरेक वर्गसम्म विकासको लाभको पहुँच सुनिश्चित गरेको छ। सोशियल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो जब भारत विकसित भारत 2047 तर्फ बढ़िरहेको छ यो 12 वर्ष दूरदर्शी नेतृत्व समावेशी विकास र राष्ट्र प्रथम शासनको प्रति अटूट प्रतिबद्धताको प्रमाणको रूपमा अघि आएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभएको छ विगत 12 वर्षमा देशको विदेश नीतिमा महत्वपूर्ण परिवर्तन आएको छ। सोशियल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो यस अवधिमा सरकारले आम नागरिकहरूका लागि पासपोर्ट जारी गर्ने र कागजातको सत्यापनलाई सुगम बनाएको छ। साथै नागरिकहरू

छ विगत 12 वर्षमा देशको विदेश नीतिमा महत्वपूर्ण परिवर्तन आएको छ। सोशियल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, यस अवधिमा सरकारले आम नागरिकहरूका लागि पासपोर्ट जारी गर्ने र कागजातको सत्यापनलाई सुगम बनाएको छ। साथै नागरिकहरू

जारी रहने बताउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानका साथ जारी कूटनीतिक वार्ताको सम्बन्धमा अमेरिका एक मजबूत र शक्तिशाली सम्झौताको धेरै नजिक रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, इरानका बन्दरगाहहरूमा अमेरिकाको नाकाबन्दी बमबारी

हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोता समय स्टुडियोको घडीनुसार 2:55 भइसकेको छ र अब हामी श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउनेछौ। कलाकार रूपलाल लिम्बूको स्वरमा सजिएको लिम्बू लोकगीतहरू सुनाएर

हवस् त श्रोता, यसै गीतको साथमा लिएर भने हामी यस गीतबाट विदा चाहन्छौ। श्रोताहरूलाई अब उसोका कार्यक्रमहरू हामीसम्म प्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

नमस्कार, मीडियम वेब 213.67 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हाम्रो यस प्रसारणलाई 103 मेगाहर्जको एफएम कञ्चनजंघा तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यस बेला स्टुडियोको घड़ी अनुसार अपराह्नको 3:57 भइरहेछ। तसर्थ हाम्रो आजको तेस्रो अधिवेशनमा रेडियो सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई न्यानो स्वागत तथा अभिवादन जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं आजको यस अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमको रूपरेखा। श्रोतालाई हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी दाजुभाइहरूका निम्ति कार्यक्रम स्वर्य गाथा। 4:30 लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङला जस अन्तर्गत सुनाउनेछौ कलाकार कर्मा लेप्चाको आवाजमा गीत, साथै युवा कवि ला छिरिङ लेप्चाको संघको भेटवार्ता। 5:00 लिम्बू भाषाको कार्यक्रम नुसी छाङ अन्तर्गत सुनाउनेछौ प्रथममा समाचार अनि कलाकार नामहाङमा लिम्बूको आवाजमा गीत, साथै लिम्बू वाद यन्त्र च्याब्रुङ निर्माता संघको एक वार्ता। 5:30 सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तोक अन्तर्गत आज हामी सुन्नेछौ विभिन्न कलाकारहरूको आवाजमा गीत, साथै महिलाहरूको सफलताको कथामाथि एक वार्ता प्रस्तुत गर्नेछौ। 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 प्रस्तुत गर्नेछौ ग्रामीण कार्यक्रममा पहल अन्तर्गत कृषि विभागका डाक्टर दिवान लिम्बूसँग लिएको अन्तर्वार्ता। विषय रहनेछ जैविक खेतीमा एकीकृत किट व्यवस्थापन अन्तर्गत एकीकृत रोग व्यवस्थापन। 6:40 सुनाउनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 सुनाउनेछ विज्ञान कार्यक्रममा सौर्य ऊर्जा तथा सूर्य उपकरणमाथि एक वार्ता सुन्नुहुनेछ। 7:05 सुन्नुहुनेछ नेपाली अनुरोध संगीत र 7:35 कार्यक्रम पाश्चात्य संगीत र रात्रि 8:05 हिन्दी गीत। त्यसपछि 8:30 शास्त्रीय संगीतको कार्यक्रममा आज सुन्नुहुनेछ उस्ताद अमजद अली खानद्वारा सरोद वादन। रात्रि 8:45 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट अनि 9:30 मनीटक र अन्तमा रात्रि 10:00 यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर भने रात्रिको ठिक 10:30 हाम्रो यो तेस्रो अधिवेशन सेवा पूरा हुनेछ। श्रोता, यो थियो अब सुप्रसारण गरिने कार्यक्रमहरूबारे संक्षेपमा जानकारी। अब प्रस्तुत छ कार्यक्रम स्वर्य गाथा।

0: nu con sap cheng re thaming wa ke in akherik mijogu nu con ke in chok mare the de yambok chok ma bong con samdang mangsila thumba saran yak thumba in tayung chogung wa khone la me kere le khepsum lo yak thung thimbe re ning sang o ki yung ba li go pisang ba kere khemla ba khemla ma o hok so gen ji ba kang ase waro ain anga erin yak thung ma kandak ing sibung himlam adang ba adang ma sire to gi yak thung su wang ren la thi o mula ba ming so ba nge jung bo yam bo ki jok pa yak thung mukla ki ki jok pa tu tu saran kumar yak thung ba in ta yung po khyang wa adang ba nung tang sa ning wa isum la rung la pata kere kle khep sum lo thik si gek o adang ba ren mi sum si khemla ba khemla nama o chekte abirena
1: sewaru kereko nga amin saran kumar yakthumba nga ahim ahim mongsila pangbe chutangile nga mongsila misamimi nirumba alu jai mekhin chungang himue wa himuba yambo chuknu hinja bichunu himue wa oke yam khosungile ki ha ang chugung sing ga alu yarike chugung sing ki in chukma yanin tigyan le latik chogunga
0: yari yari nogin adang bare nisumang akapsum nu adang bare kon ke chok me le the de jigo wa saman ha cha jo
1: kon kin chok me le tabhi ga ke him chok ma baryo
0: haje
1: ke him chok ma baryo ekan ke him chok chok ma ang egang khan sehuri pen
0: e haje
1: kon sehuri pen
0: ta ma
1: tamang nambe mang yorike yambak wa khelen lati ukchange u menda kilen lajo khemo
0: e aja
1: ukchange u aja kan sing jange u guru mematu aja ladang no
0: aja
1: kan guru le sehri pen jajo kan okirike negekpa jaste nepali ma bani pangra haru
0: aja
1: lahun parcha sancho haru bancha nepali
0: ma e aja
1: ani tisto kura haru dherai chainchha साँचोलाई अब जस्तै लिम्बुमा हुने तिमिक अमितुम
0: हजुर
1: तिमिक काङ तिमिक केटम्यानले खेन नुबा इक्ला अम्बिनेन
0: ए के गर चाहिँ लट्ठी के चोकमा यसले चाहिँ यरिक चिगो वा चाहजो परेछ कन के चोकमाले यरिक इएम चाहजो नि मेबी अति इएम अखेन यनले चाहिँ लट्ठी के इन्जे पुङिला
1: लट्ठी के चोकमा सुपम्यानले खेन लट्ठी के यम हप्ता दस दिन लाग्छ
0: ए हप्ता दस दिन लाग्छ है
1: त्यहाँले खेन सेहरी पेन हेम पर्यो
0: हजुर
1: खेन खेन्न चोक पर्यो
0: हजुर
1: के हिम चोक पर्यो सामग्री जम्मा फुन्सिले हप्ता दस दिन लाग्छ लट्ठी सुपम्यानले
0: यरी यरी नोगेन कन हप्ता दस दिन हा मजा लट्ठी के इन्जे यारी पोङ
1: सुते
0: हजुर कन आदांग बारे कन के हा आबांगे पांगबे के जोगुबी
1: गा पांगबे ओ चोगुन कन के हा आलु थिबोंग थिबोंग थिक चोगुन वा
0: थिबोंग अ थिक
1: ओके सुबे
0: ए एके गडा गनु बाइ बा हेन थ्यांग बेले कन के चोक मा ले गार कन ग ल थिक मार पिक ल पन ने के ग मार मार पत ल
1: किन गाथी पातुंग गले किन चोक मा अनि एकदम बा यंग जनरेशन रे
0: हजुर
1: चोक मा पर्यो भन्छ है थ्यांग बेले कन मासिंग ल
0: कन के हा सङमा आङ सुक्तेत मेम्बि कन आदाङ बारे कि सङ्गुर के वा बिहोप या लुगाडा
1: मेन सङ्गे वा
0: ए हिमुए पाङबे ओगा पुङला या
1: मेकि मो पाङबे ओ ओके तेरुङ सिंह
0: हजुर
1: के हिमुए चोगुङा युकुङा वा
0: आलुगाडा आदाङ बारे आखेन के जोगु कि सुरुङ वा
1: आलुगाडा थिबोङ थिक चोगुङ सुरुङ वा यरि कमेन्ट आदाङबे नचि सुमसि दे पोखे कनकेन चोकमा हेतुङबा
0: कुइक सिङकि चोकबा सुमसि तङबे पोखे जुरे
1: सुमसि तङबे
0: पोखे कनिन के चोकमेले आबाङे र चोकमा सुक्ते पि या वे तेङ भाङ चाजो
1: तेङ नचि जे चाजो
0: ए नचि जे चाजो
1: तेम बर्यो उम बर्यो
0: हजुर
1: सेहरु पेन अब उम बर्यो
0: हजुर
1: एकले नचि सुमसि जे चाजो का गा एकले चे मेसो कामगा वे आ उम गुरुङ सिङ कन अखेरि
0: कङ्गसारी किन्नु भयो थ्याङ भेले ज्याएर आबाङ्गी र सिक्कुम कपमा भन्दा ग वे हापी मासी सारी किन्नु भयो भनौँ होइन कनि ज्याएर लतिक याकथुङ र मुख लाग ख्याङ भए मेम्बि के ओ थिए चोकमेलले कसले इक्ला नुबा या सौन्ता
1: किन चोकमेलले

0: 만든 바통과 티믹킨 약은 버려요. 약은 시간. 예. 네팔리마 하고니 자비 라고는 버려요. 캔 네겟파 저스테 방라.
1: 맞아.
0: 캔 판 희망 캔 쿠시간 캔낭 게멜노 캔 네겟파 게멜노 캔 네치게멜 자이 이클라누리 가비.
1: 예. 하나무 남망 자주 멤비?
0: 남망 자주.
1: 요리 남페만 버려요.
0: 남베 버려요. 캔 문도모 겐키 시간 동기한 아제톰 겐동리레 자이 다사그라 건 양강하 난만 빙버레레 겐레 다사그라 아제 테투
1: 건 기조멜레 나테 옘 어머망 조마봉 비티바 건레 사문도모 안에 태웅빌레
0: 옘 어메마 바그라상 옘거 사링가 오메마탄
1: 맞아
0: 거라상 थबाजु मासिरे मे बातबा
1: हजे
0: कनचुक मेलले चाहि सहारे चाहि उमेमा मेनु नेन खेन कुसिगन तिमिकिन केप मेल चाहि अरु बेला ग उमेमा नु कुसिगन तिमिकिन केप मेल चाहि मेन्चमा सहारे उमेमा
1: कर आलो ग मेन्चमा सारेङ मेमुखु गन
0: मेमुखु करन गा चाहि खेन अतिल संग उमेमा तुलनु गा हिंजा मेन्चमा साई मेवा
1: हजे
0: खेनांग अखिरि उमबर्ने उम्बर तान्नु पर्छ जस्तै अब यसरी तान्नु पर्छ भनेर म नानीहरूलाई पनि छोरीहरूलाई पनि सिकाउँछु छोरीहरू पनि नाच्छ च्याप्नु
1: कङ्गसारी किन्नु भयो थ्याङ्बेले तगिला मेयर थबा यु मासिरे लामे लति मुन्दु भेकी पोख्याङ वा नि मेन्छुमा सारे चाहिँ कन् के इन्जियार मुङमा मेनु नेन्बामी कर आलो जे कन् इन्जियार यम इसेके मेन्छुमा नुतङदङ यम बिसाङ तगिया बोर आवा हेले चोगोले आलो ग मेखीमा म अति अति पाङबे आमो ओमे मैले चाहिँ मेन्छुमा सारे छ यङ मेमुखु र मेवा कङ्गिन कनिङ नुबाई मेम्बी
0: नुबाई अनि पाङबे वाङ मङ्सिलाङ मेन्छुमा आङ ल्याङ मेमुखु
1: मेमुखु है ए आदाङ बारे के हुरुसी भाइला
0: गुरुङ सिङगाङ यरिके मेवा मेन्छुमा साङ यमिचा साङ मेहु सिङबा कन स्कुल छुट्टी हो युनसिक युनसिक मेहु सिङमा यरिके मेदा
1: ट्रेनिङ हा के बिर्सिरक्यो
0: जस्तै एक घन्टा दुई घन्टा
1: ए कङ्ग सारी किन्नु भपान थ्याङ्बेले चाहिँ आएर किदाबा हारे चाहिँ कनिन्त ताङ स्याप चोकमा एक पावा नि
0: कन् अखेरि के लाङबोङ मेखी म अखेरि लाङबोङ लरिक हिन्जा पिछुवा उम्सिन पर्यो
1: हजुर कन् के मुङ मेले साप मुन्दु वा नि मेखी म वै मुङमा पर्यो लामधान चोक मेले वै मेम्बी
0: लामधान चोक मेले मेखी म मेकाम गाम अलाखुम
1: हजुर
0: एकन हिम सङ हिम म थकथाम मुन्दुमा वा के हो आँखी डाईहरू सबै झार्ने एउटा झारुङबाटै यो मुन्दुमहरू छ हाम्रो लिम्बूको जस्तै नयाँ घरहरूमा मिक्सुक थाम मेल
1: है
0: धगी थबायु मासिर कन् नयाँ हिम सङ हिम हो
1: सङ हिम
0: थकथाममा एकन मेकी म मे काम गाम हा एकन फुमा जाङमा हा के ओ यरिके भइने
1: थ्याङ्बेले कन् के इङ्ग था यो दिन लामे लति अनि मुख लागनु नेग्रा रेन्जे आदाङ भएर के रेन्से लाम्ने अखेरि के नेग्रा रेन्जे अझै से चुकमुखको मेत्या ब्रेङ न
0: नेग्रा रेन सारी कन् नेग्रा चाहिँ
1: नोभा याम भएको चाहिँ ओगापमे बोङ्ने नि है नेग्रा
0: मेकी मङ पोङ नेग्रा मेकी मङ आमुखुम सङलाम आमुखुम जस्तै मरौमा हो भने चाहिँ फल्टै हिर्काइन्छ कन् सङ्गिमुवाङ आमुखुम नेग्रा के वा तर आज हिपम्यान चाहिँ वे वे वा नेग्रा वाङ
1: आलो घरा आदाङ बारे कन् के भा कि सङ्घुवाङै के भा बिहोपे
0: हो आलु
1: धारी सङ्गमेलले कसले गुमेल लुङ आखे नै के पर्छ किला
0: आलु ग कन् सङ्गमेलले के लथि किन गाको मेनसँगै वा कसाङ वे हारे मुराउनु खेप्छौँ वा दस हजार नु लतिकिले यम्बा यम्बा यम्बा नुबा के मुक्पा के लतिकिले दस नु पन्ध्र हजार
1: तारिक सारी के कुमेलुङ के गर आदाङ बारियाङ ताएम हो जे कन् के इन्जिया लति लेङसङ बिजनेस है के चोकमा तेमाले नु भनेछ
0: नु समय खोजे तिल ग चोकमाङ सङ्गमेलले अलुग यरिक
1: आदाङ बारे कन् इच्छिङ कि जोगङ के भाबी कन् इन्जे ताए म जे कन् लेङसङ हिङ चोकमा भाङ
0: इच्छिङ तगिनु है चोगुवाङ भा बा तर समय मेङ्गो भा
1: यमी मेङ्गो
0: नाक्सिङ
1: यरिक भा कसले नै हेके गर कन् नाक्सिङ नु तङदङ आएर के दाबा वेन्छो हारे जे आएर कन् इन्जे आएर

0: ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोतावर्गमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी ग्रामीण सम्बन्धित कुराकानीहरू लिएर तपाईँहरू समक्ष उपस्थित हुने गर्छौं र आजको यस कार्यक्रम अन्तर्गत हामी एक विशेष कार्यक्रम प्रस्तुत गर्न गइरहेको छौं र यस कार्यक्रम अन्तर्गत हामी कृषकहरूले जैविक साग सब्जी उत्पादन गरेर र उहाँहरूले विशेष गरी जसले एकीकृत खेतीहरू गर्छन् उहाँहरूले अब यो पेस्ट म्यानेजमेन्ट जैविक खेतीमाथि किरालाई कस्तो प्रकारले नियन्त्रण गर्नुपर्ने एकीकृत किरा व्यवस्थापन भनिन्छ र आज हामी विशेष कार्यक्रम प्रस्तुत गर्न गइरहेको छौँ र इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट इन अर्ग्यानिक फार्मिङ अर्थात् एकीकृत किरा व्यवस्थापन बारे हामी यहाँहरू समक्ष चर्चा परिचर्चा गर्नेछौ र यसको निम्ति हामीले निम्ताएको छौ कृषि अनि बागवानी विभागका कृषि सेवक डाक्टर दिवान लिम्बुज्यूलाई र सर्वप्रथम डाक्टर साहबलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु। सर,
1: हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई।
0: हजुर, र आज हामी चर्चा परिचर्चा गर्नेछौ आइपिएम अर्थात् इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट इन अर्ग्यानिक फार्मिङ अर्थात् एकीकृत किरा व्यवस्थापन बालीमा लाग्ने किराहरूलाई के कस्तो प्रकारले नियन्त्रणमा ल्याउनु पर्ने आदि विषयमा चर्चा परिचर्चा गर्नेछौ र सर्वप्रथम डाक्टर साहबलाई प्रश्न के छ भन्दाखेरि आइपिएमको उद्देश्य बारे है बताइदिनुहुन्छ कि के होला यसको उद्देश्य?
1: हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई। र यो इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट इन अर्ग्यानिक फार्मिङ एकीकृत किरा व्यवस्थापन, हामी यसलाई भन्नुपर्दा अथवा यसको तपाईँको डेफिनेसन भन्नुपर्दा है बालीमा लाग्ने किरा अथवा रोगलाई विभिन्न सुरक्षित तरिकाहरू मिलाएर नियन्त्रण गर्ने व्यवस्थापनलाई हामी एकीकृत किरा व्यवस्थापन पनि भनिन्छौँ। र यसमा हामीले एकदम ध्यान दिनुपर्ने कुरा यो एउटा पर्यावरण अनुकूल हुनु पर्यो र अर्को चाहिँ दिगो दृष्टिकोण, हामी यसलाई इङ्ग्लिसमा भन्छौँ इको फ्रेन्डली अथवा सस्टेनेबल अप्रोच एकदमै हुनु पर्यो है। र यसमा हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ हामीलाई याद हुनुपर्ने कुरा हामीले यसमा चाहिँ एकदमै किराको संख्यालाई घटाउने मात्रै काम गर्छौँ है, पुरै मार्ने काम गर्दैनौँ। र आइपिएममा तपाईँले किराको संख्यामा हानिकारक स्तरभन्दा तल झार्न मात्र आवश्यक हुन्छ है। सबै किरालाई मार्यो भने के हुन्छ भन्दा कति फाइदा दिने किरा हुन्छ है, कति नोक्सान गर्ने किरा हुन्छ होइन, त्यो हामीलाई याद हुँदैन। र हामीले यसमा चाहिँ किरालाई डल्लैलाई नमारेर एकदम हामीले स्तरभन्दा तल झार्न मात्र आवश्यक हुन्छ। र यसको अब उद्देश्य के छ है,

0: र हामीले सागसब्जीहरू चाहिँ एकदमै केमिकल फ्री कि चाहिँ रासायनिक फ्री हामीले बनाउनु पर्छ र तपाईँको अब यो इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्टमा अब कस्तो कस्तो तरिकाहरू हामीले अप्नाउँछौँ है कस्तो कस्तो तरिकाहरू युज गर्न सक्छौँ है जसले गर्दा चाहिँ किराको स्तरलाई हामी तल झार्न सक्छौँ है र सर्वप्रथम फर्स्टमा हामीले कल्चरल कन्ट्रोल भन्छौँ है यो चाहिँ तपाईँको कल्चरल कन्ट्रोलमा हामीले नेपालीमा भन्नुपर्दा चाहिँ सांस्कृतिक रोकथाम है यसमा चाहिँ हामीले सर्वप्रथम याद गर्नुपर्ने कुरा चाहिँ फर्स्टमा हामीले तपाईँको जति पनि सिड बिउ होइन बिरुवा बिउहरू एकदमै हेल्दी लाउनु पर्यो स्वास्थ्य एकदमै राम्रो लाउनु पर्यो है त्यसको कारणले गर्दा त्यसले त्यहाँ माटोमा भएको किराहरूले नखाइदियोस् भनेर है एकदमै हेल्दी लाउनु पर्यो हामीले अर्को चाहिँ तपाईँको अब यो लगाइसकेर हामीले झार जङ्गलहरू एकदमै गोड्नु जरुरी छ गोडिरहनु पर्यो हप्ता दुई हप्ता तीन हप्तामा है जति झार आउँछ त्यसलाई चाहिँ गोडेर फ्याली नै रहनु पर्यो एकदमै अन्त पानी अब पानी तपाईँले अब कसरी लाउनुहुन्छ अहिले त बर्खाको टाइम हो होइन अब तपाईँ अहिले मकैहरू लाउनुहुँदैछ होइन मकैहरूमा अब तपाईँले पानी लाउनु परेन तर एकदमै अब सुकौरो लाग्यो भने चाहिँ लाउनु पर्यो है अहिले त पानी परि नै रहन्छ हो त्यो हेरेर पानीको पनि अब तपाईँहरूले एकदमै व्यवस्था चाहिँ राम्रोसँगले प्रशस्त मात्रामा पानी हुनु पर्यो प्रशस्त मात्रामा पानी हुनु पर्यो तर ज्यादा चाहिँ हाल्नु भएन अन्त तपाईँको यो के भन्छ हामीले झार जङ्गलहरू भन्छौँ नि झार जङ्गल जोड्नु चाहिँ किन जरुरी छ अब यो झार जङ्गलले चाहिँ के गर्छ है झारहरूले चाहिँ जति पनि तपाईँको अब त्यहाँनिर अब यो बारीमा अहिले जस्तै यो भयो तपाईँको यो मकैहरू होइन के लाउनु भएको छ होइन अब त्यो दुईजनाको कम्पिटिसन हुन्छ नि त अब मोलको होइन यता झारलाई पनि मोल चाहियो बढ्नुको लागि मकैलाई पनि मोल चाहियो त्यसो गर्दा चाहिँ हामीले झार चाहिँ एकदमै गोडिरहनु जरुरी छ र अर्को चाहिँ हामीले अब मकैहरूसँग अब कुनै पनि बालीसँग कुन चाहिँ क्रप लाउने क्रप रोटेसन इन्टरक्रपिङ कसरी गर्नुपर्ने हामीले दाल अन्त यो मटर होइन अन्त भटमासहरू भन्छौँ नि हामी सोयाबिनहरू त्यस्तो चाहिँ लाउनु जरुरी छ किन भन्दाखेरि यसले चाहिँ माटोको मलिलोपन बनाइराख्छ कसरी भन्दाखेरि है यो जति पनि सोयाबिन जति पनि मटर दालहरू छ है यिनीहरू चाहिँ लेग्युमिनस फ्यामिलीमा आउँछ लेग्युमिनस फ्यामिली भन्नुको मतलब चाहिँ तपाईँको त्यो मुनि जरामा तपाईँले यस्तो डल्लो डल्लो देख्नु भएको छ होला त्यसले चाहिँ तपाईँको जति पनि वातावरणमा भएको नाइट्रोजनलाई चाहिँ सोयलमा मिलाइदिने काम गर्छ त्यसको एकदमै साइन्स अर्कै फाल्टै छ है अब त्यो डिटेल्समा नजाउँ तर तपाईँहरूले यो चाहिँ गर्नु जरुरी छ दाल मटर भटमासहरू लाउनु जरुरी छ है यसले गर्दाखेरि तपाईँको माटो चाहिँ मलिलो भइरहन्छ र अर्को अब प्रतिरोधी भेराइटी भन्छौँ है हामीहरू गभर्मेन्टले तपाईँहरूलाई दिँदै गरेको अब भेराइटी नै लाउनु जरुरी चाहिँ किन छ भन्दाखेरि यिनीहरू चाहिँ कुनै पनि किराहरूसँग चाहिँ एकदमै प्रतिरोधी हुन्छ भन्नु मतलब रेसिस्टेन्ट हुन्छ है किराहरू हतपत लाग्दैन यो भेराइटीमा यो लाउनु चाहिँ एकदम जरुरी छ र हामीले अब पहिलादेखि गर्दै आएको तिनीहरू पनि कसै कसै प्रतिरोधी हुन्छ र छ पनि है कतिवटा त्यो पनि लाउनु जरुरी नै छ हामीले मेन्टेन गरेर राख्नु जरुरी छ है र तपाईँले ध्यान दिनुपर्ने कुरा चाहिँ हामीले जुनै पनि भेराइटी लाउँछ त्यो चाहिँ प्रतिरोधी हुनु पर्यो निरोगी हुनु पर्यो है त्यसरी लाउनु पर्यो र अर्को कुरा हामीले टाइममा रोप्नुपर्छ टाइममा रोप्नु अब किनमा अब हामीले बारम्बार टाइममा रोप्नु भनिरहन्छौँ टाइममा रोप्दा के हुन्छ त्यसको फाइदा के छ है हामीले जुनै पनि अब जस्तै अहिले मकैको सिजन छ मकै चाहिँ तपाईँको हामीले श्री पञ्चमी भन्दा अगाडि रोप्नु भन्छ कसै चाहिँ किरा यस्तो खाले हुन्छ कि तपाईँको श्री पञ्चमी भन्दा पछाडि अब उनीहरूको लाइफ साइकल हुने क्या जति पनि यो मकैमा लाग्ने किराहरू चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ जति पनि कलिलो मकै छ त्यसमा चाहिँ एकदमै बेसी लाग्छ कलिलोलाई चाहिँ अब सजिलो हुन्छ नि त काट्नु खानु होइन तर हामीले श्री पञ्चमीमा रोप्यौँ भने चाहिँ के हुन्छ त्यो भन्दा अगाडि रोप्यो भने चाहिँ मकै चाहिँ अलरेडी हुर्किसकेको हुन्छ अलिक कडा भइसकेको हुन्छ त्यसो गर्दा खाँदैन खानु सक्दैन भनौँ न है त्यसरी चाहिँ हामीले समयमा रोप्नु चाहिँ जरुरी छ भन्ने कारण चाहिँ त्यो है छोटकारीमा भन्दैछु
1: तपाईँ
0: उचित समयमा जरुरी र अर्को चाहिँ तपाईँको हामीले जति पनि अब किराहरू लागेको छ होइन अब बालीमा किराहरू लाग्छ होइन यो साग सब्जीमा किराहरू लाग्छ होइन अब त्यो मर्दै गरेको पत्ताहरू टिपेर फ्यालिदिनु पर्यो होइन,

0: टिपेर फ्याँकिदिनु पर्यो, जति पनि अब त्यो किराहरू लागेको छ मुनि जराइबाट लागेछ भने त्यसलाई उखालेर फ्याँक्नु पर्यो कि त डराउनु पर्यो, त्यो चाहिँ एकदम जरुरी छ किरा नफैलोस् भनेर, होइन किरा नफैलोस्, कुनै पनि प्रकारको रोग नफैलोस् भनेर हामीले यो गर्नु जरुरी छ। अब अर्को तरिका के छ, अब मेकानिकल अथवा फिजिकल कन्ट्रोल पनि भन्छौँ हामी इङ्ग्लिसमा है, र यसलाई नेपालीमा हामी भन्नुपर्दा यान्त्रिक अथवा भौतिक तरिका रोकथाम अब कसरी गर्ने। पहिलो त अब हामीले देखिरहेको छौँ कतिवटा किराहरू देख्छ नि त हामीले, होइन देखिरहेको किरालाई चाहिँ हामीले हातले नै टिप्ने काम गर्यो, हातले टिपेर मार्ने काम गर्नु पर्यो पहिलो, होइन हातले टिपेर मार्नु पर्यो किन हामीले देख्ने किराहरू त सक्छौँ नि त गर्नु है, त्यसो गर्नु पर्यो। र अर्को चाहिँ हामीले ट्र्याप्सहरू भन्छौँ है, टाल्लिने त्यो गत्तामा हुन्छ नि त्यो मुसाहरू टाल्लिने ट्र्याप्सहरू, त्यो गभर्मेन्टले प्रोभाइड पनि गर्छ, हामीले किन्दा पनि पाउँछ है, तर त्यो चाहिँ कलरफुल ट्र्याप्सहरू हुनुपर्छ किनभने किराहरू जति पनि छ एकदमै कलरमा चाहिँ एट्र्याक्ट भन्नु होला आकर्षित हुन्छ है,
1: आकर्षित हुन्छ हजुर
0: किरामा, जस्तै कि अब येल्लो ग्रिन रेड ट्र्याप्सहरू हो त्यस्तो खाले ट्र्याप्सहरू लगाइदिनु भयो भने चाहिँ किराहरू त्यसमा आकर्षित भएर चाहिँ त्यसमा टालेर मर्ने काम गर्छ, ट्र्याप्सहरू हामीले लाउनु जरुरी छ।
1: र
0: अर्को हामी एउटा अब एकदमै इन्ट्रेस्टिङ कुरा भन्छौँ फेरोमोन ट्र्याप्स पनि भन्छौँ, यो चाहिँ हर्मोनल ट्र्याप्स हो। अब कस्तो भन्दाखेरि चाहिँ तपाईँको फल फलाइ किरा भन्छ नि हामीले यसलाई इङ्ग्लिसमा भन्छौँ फ्रुट फ्लाइट्स, यो जति पनि अब केटा किराहरू छ है, अब केटीको हर्मोन अब त्यो उनीहरूले चाल पाएर चाहिँ त्यो ट्र्यापमा आएर चाहिँ यो जति पनि फल फलाइ किराहरू छ जति पनि त्यो ट्र्यापमा आएर चाहिँ मर्छ है, टालेर मर्ने काम गर्छ, र यो हामीले फेरोमोन ट्र्याप्सहरू पनि लाउनु एकदमै जरुरी छ है,
1: जरुरी छ।
0: र अर्को चाहिँ तपाईँको हामीले अब यो जस्तै यो कृषि विभागबाट हामीले यो नेट हाउसेसहरू दिन्छ है, ग्रिन त्यो नेट देख्नु भएको छ नि त तपाईँले सबैले देखेकै छ, त्यस्तो कुराहरू चाहिँ अब तपाईँले लाउनु सक्नुहुन्छ भने लाउनु एकदम जरुरी छ, त्यस्तोबाट किराहरू छिर्दैन, फटेङ्ग्राहरू छिर्दैन, बालीलाई नोक्सान हुँदैन है, त्यस्तो लाउनु जरुरी छ। र अर्को चाहिँ हामीले माटोलाई चाहिँ तपाईँले रोप्नुभन्दा अगाडि चाहिँ एकपल्ट दुईपल्ट दुई तिन हप्तासम्म एकपल्ट जोतेर होइन घाममा देखाउनु जरुरी छ, त्यसो गर्दा किराहरू त्यसबाट पनि मर्ने काम गर्छ है।
1: हजुर हजुर हजुर।
0: र जस्तै अब मैले अघि तपाईँलाई ट्र्याप्सहरू यो येल्लो ट्र्याप्स ग्रिन ट्र्याप्सहरू भने होइन, यसले चाहिँ तपाईँको यो लाई किराहरू हुन्छ नि अन्त सेतो सेतो प्रकारको एउटा पुताली जस्तो सानो सानो किराहरू हुन्छ, हामी इङ्ग्लिसमा यसलाई व्हाइट फ्लाइज पनि भन्छ, यस्तोहरूलाई मार्ने काम गर्छ यो ट्र्याप्सहरूले चाहिँ, भन्नु मतलब एकदमै यिनीहरू हानिकारक हानि पुर्याउने किराहरू हो नि त यिनीहरू त होइन, यसलाई चाहिँ अब एकदम रोक्नु जरुरी छ। र अर्को तरिका अब तीन नम्बरमा है हामी भन्छौँ यसलाई इङ्ग्लिसमा बायोलोजिकल कन्ट्रोल अथवा जैविक रोकथाम है, अब यसलाई चाहिँ कसरी गर्नुपर्ने, यसको चाहिँ तिनवटा प्रकारको छ है, तिनवटा प्रकारको हामी इङ्ग्लिसमा भन्छौँ प्रिडेटर्स, अर्को प्यारासिटोइड्स, अर्को चाहिँ प्याथोजन। र प्रिडेटर्स भनेको चाहिँ के हो, अब प्रिडेटर्स भनेको चाहिँ के होइन, सिकारी किरा, सिकारी किरा भन्छौँ नि हामी है, तिल किरा देख्नु भएको होला पछाडि यस्तो ढाडमा त्यसको टिक टिक टिक टिक हुन्छ नि त त्यस्तो, त्यसलाई चाहिँ हामी इङ्ग्लिसमा लेडी बर्ड बिटल पनि भन्छौँ, तिनीहरूलाई चाहिँ अब मार्नु भएन, त्यतिकै छोडिदिनु पर्यो, राखिदिनु पर्यो, यिनीहरू चाहिँ सिकारी किरा हो, अरूलाई मार्ने काम गर्छ यिनीहरू चाहिँ। र अरू जस्तै अब फेरि अब माकुराहरू हुन्छ है, माकुरा पनि हामीले मार्ने काम गर्नु भएन, एकदमै यिनीहरूले पनि किराहरू मार्ने काम गर्छ, तपाईँले देख्नै भएको होला जालमा अड्किरहेको किराहरूलाई, माकुराहरूलाई पनि हामीले मार्नु भएन है, जालमा यो माकुराको जालतिर अड्केर किराहरू मारिरहेको हामीले देख्छौँ नि त, भन्नु मतलब यो पनि सिकारी नै हो, सिकारी किरामै आयो। र अर्को चाहिँ प्यारासिटोइड्स भन्छ, प्यारासिटोइड्स भनेको चाहिँ के हो, अब यसलाई नेपालीमा भन्छौँ हामी परिजीवी जीव, यो भनेको चाहिँ के हो भन्दा चाहिँ यो किरा चाहिँ हामीले यसको इक्जाम्पल दिनुपर्दा चाहिँ हामी ट्राइकोगामा स्पिसिस पनि भन्छ है, यो किराले चाहिँ के गर्छ भन्दा चाहिँ अर्काको अन्डामा चाहिँ आफ्नो अन्डा पारिदिन्छ, अर्काको अन्डामा, यसले चाहिँ 100 भन्दा ज्यादा किरा अब स्पिसिस हुन्छ नि किराको, त्यतिवटा किरालाई चाहिँ यसले रोकथाम गर्नु यसले सहायता गर्छ, त्यतिवटा किराको अन्डामा चाहिँ यसले किरा पार्ने यसकोमा सक्षम हुन्छ है, यसले चाहिँ त्यसरी रोकथाम गर्छ यो ट्राइको गामाले चाहिँ है। यो चाहिँ तपाईँको अब हामीले कसरी पाउँछौँ भन्यो भने चाहिँ यो चाहिँ हाम्रो चाहिँ सोयलमै हुन्छ, हामीले देख्नु सक्दैनौँ कति है, र हामीले फेरि यो चाहिँ विभागबाट माग्यो भने पनि यो पाउँछौँ लाउनु पर्यो है। र अर्को चाहिँ प्याथोजन, अब जीवाणु

0: अब हामीले नदेख्दै नदेख्ने एकदमै माटोमा कतिवटा जीवाणु हुन्छ होइन, अब हामीलाई यादै हुँदैन कस्तो कुन चाहिँ अब यो जीवाणुले चाहिँ हामीलाई अब सहायता गरिरहेछ होइन, हामीले देख्दैनौँ र यस्तै प्रकारको जीवाणुहरू माटोमा हामीले पाउँछौँ। जस्तै कि अब तपाईँलाई इक्जाम्पल दिनु पर्दाखेरि हामी ब्यासिलस थोरन्जिनेसिस भन्छौँ, यो चाहिँ ब्याक्टेरियाको स्पिसिस हो, यसले चाहिँ एकदमै यो माटोमा एकदमै अब अरू अब के अरे रोगहरू नलाग्नुमा चाहिँ एकदमै सहायता गर्छ है ब्यासिलस थोरन्जिनेसिस भन्छ। र अर्को चाहिँ अब विभागले दिइरहेको गरिरहेको अब छ है ट्राइकोडर्मा भिरिडी र ट्राइकोडर्मा हर्जिनम भन्छ है, यो चाहिँ फङ्गसको स्पिसिस हो एकदम। यो चाहिँ हामीले अब तपाईँले बिउहरू रोप्नुभन्दा अगाडि यो चाहिँ पाउडर कि चाहिँ अब लिक्विड फर्ममा हुन्छ है, मागेर अगाडि हामीले पानीमा भिजाउनु भन्दाखेरि अगाडि कसैले त्यो हामीले कुनै पनि बिरुवा अथवा बिउ लाउनुभन्दा अगाडि पानीमा भिजाएर लाउँछ नि, तर यिनीहरूमा तपाईँले फिटेर लगाइदियो भने चाहिँ एकदमै यो रोग होइन यो किरा फटेङ्ग्राहरूको चाहिँ एकदमै यो संख्या चाहिँ घटेर जाने गर्छ है योहरू लगायो भने चाहिँ हामीले होइन। एकदमै इम्पोर्टेन्ट कुरा यो चाहिँ हामीले ट्राइकोडर्मा भेरिडी र ट्राइकोडर्मा हर्जिनम चाहिँ हामीले यसरी फिटेर लगायो भने चाहिँ एकदमै किरा अथवा रोग रोकथाम गर्ने चाहिँ हाम्रोमा उयो छ है। र अर्को अब तरिका हामीले चार नम्बरमा हामीले अर्को तरिका हेर्नु पर्यो भन्दा चाहिँ बोटानिकल कन्ट्रोल पनि भन्छौँ है हामी, र नेपालीमा भन्नु पर्यो भने चाहिँ वनस्पति रोकथाम। अब यो कसरी गर्ने यो चाहिँ अब अहिले विभागले नै अब निम ओइलहरू भन्छ होइन, निम सिड कर्नल एक्सट्र्याक्टहरू भन्छ सिडबाट निकालेको एक्सट्र्याक्टहरू होइन, यो निम पत्तीको होइन,
1: अन्त
0: निम केक निम ओइलहरू सुनिरहेको हो नि त अब हामीले यो भनिरहने कुराहरू होइन, यो कृषकहरूलाई एकदमै याद भइरहेको
1: जानकारी
0: भइरहेको कुराहरू हो। यिनीहरू लाउँदा चाहिँ के हुन्छ किरा कमिलाहरू एकदमै हटेर जान्छ
1: है,
0: यिनीहरू लाउनु एकदमै जरुरी छ। र अर्को चाहिँ तपाईँको यसले चाहिँ के काम गर्छ भन्दाखेरि चाहिँ ना मारेर यसले चाहिँ भगाउने काम गर्छ क्या, यसको चाहिँ त्यस्तो खाले शक्ति हुन्छ। र हामीले अरू काम पनि गर्न सक्छौँ घरमै बनाएर, जस्तै कि यो लसुनको पेस्टहरू बनाएर होइन, अन्त लसुन के अरे यो खोर्सानीको डल्ले खोर्सानी लाम्चे खोर्सानीको पेस्टहरू बनाएर पानीमा हालेर मिलाएर लगायौँ भने पनि एकदमै यो किरा फटेङ्ग्रा र मेनली चाहिँ यो कमिलाहरू चाहिँ भाग्ने काम हटाउने काम होइन गर्छ, घटाउने कामहरू गर्छ है। अर्को चाहिँ एकदमै अब मान्छेहरूले गरेर आइरहेको होइन, त्यसमा चाहिँ तपाईँले हामीले फिल्ड फिल्डमा गएर सिकायौँ पनि यो कुराहरू है, एफपिई भन्छौँ है फर्मेन्टेड प्लान्ट एक्सट्र्याक्ट, यो चाहिँ अब फार्मर्सहरूले गरिरहेको उनीहरूलाई यादै छ है, तर अब कतिवटा अब कतिजनालाई याद नहुनु सक्ला है, त्यही कारणले म भन्दैछु यो कुरा। एफपिई हामीले जति पनि अब जस्तै हामीले पहिल्यैदेखि हामीलाई याद भइरहेको यो तितेपाती बनमारा होइन ढोक्रे फुल भन्छौँ नि त, अन्त यो के अरे तमाकुको यो सुर्ती भन्छौँ नि त तिनीहरू,
1: अन्त
0: सुर्तीको झोल होइन, अन्त त्यहाँदेखि यो अङ्गिरीको मुन्टाहरू भयो होइन, अन्त चिलाउनेको मुन्टाहरू हुन्छ नि त, जति पनि कलिलो कलिलो मुन्टाहरू ल्याएर चाहिँ हामीले काटेर चाहिँ होइन जाड जस्तो एउटा बकेटमा हालेर चाहिँ पानी हाल्यो हो, आधा भन्दा ज्यादा पानी हाल्यो, त्यहाँदेखि यो काटेर मजाले यो चारो जस्तो काटेर चाहिँ हाल्नु पर्यो होइन, हालेर चाहिँ त्यहाँदेखि त्यसको माथि चाहिँ एक किलो तपाईँको चिनी र एक किलो चाहिँ गुड हाल्नुपर्छ है, यो चाहिँ एकदम याद गर्नुपर्ने कुरा, एक किलो चिनी र एक किलो गुड चाहिँ हाल्नु पर्यो हामी। यो हाल्दा चाहिँ के हुन्छ भन्दा चाहिँ तपाईँको यो फर्मेन्ट हुन्छ जाँड जस्तो हुन्छ क्या, अन्त तपाईँको 30-40 दिनको बादमा चाहिँ तपाईँले यो एक लिटर झोललाई चाहिँ 5 लिटर अथवा 3 लिटर अथवा 10 लिटर पानीमा चाहिँ घोलेर चाहिँ जति पनि तपाईँले खेतबारीमा लाउनु भएको छ बाली त्यसमा लगाउनु भयो भने चाहिँ किरा फटेङ्ग्रा कमिलाहरूको संख्या चाहिँ कम्ती भएर जान्छ। यो चाहिँ हामीले घरमै गर्न सक्ने एकदमै तरिकाहरू छ है।
1: हजुर हजुर हजुर। र आदरणीय श्रोताहरूले आकाशवाणी गान्तोकको ग्रामीण कार्यक्रम अन्तर्गत हामी चर्चा परिचर्चा गरिरहेका छौँ इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट इन अर्ग्यानिक फार्मिङ एकीकृत किडा व्यवस्थापन बारे हामी चर्चा गरिरहेका छौँ। कृषि अनि बागवानी विभागका कृषि सेवक डाक्टर दिवान लिम्बुज्यूसित र कार्यक्रमलाई अगाडि बढाउँदै अर्को प्रश्न के छ भन्दाखेरि सर आइपिएममा है प्रक्रियाहरू के छ त?
0: प्रक्रिया अथवा चरण अथवा हामी अङ्ग्रेजीमा भन्छौँ यसलाई स्टेप्स
1: स्टेप्स हजुर
0: हामीले एकदमै याद गर्नुपर्ने कुरा चिन्नुपर्ने कुरा जान्नुपर्ने कुरा है
1: हजुर
0: हामीले

0: किरा अब कसरी चिन्नु पर्ने है, किरालाई चिनेन भने अब जस्तै अघि मैले त्यो लेडी बर्ड बिटल भनिहालेँ होइन, यसलाई नेपालीमा भन्छौँ तिल किराहरू है, तिल किराहरूलाई अब हामीले चिनेर र मार्यो भने त्यो एकदमै हानिकारक छ है फार्मर्सलाई, र एकदमै यो चिन्नु जरुरी छ
1: एकदमै
0: है एक नम्बरमा है, फेरि हानिकारक पुर्याउने किरालाई चिन्नु जरुरी छ र मार्नु जरुरी छ एक नम्बर। यस्तो अब गर्नुको लागि एकदमै सक्षम मान्छे चाहिन्छ होइन, एग्रिकल्चरमा हर्टिकल्चरमा ग्रेजुएट भएको मास्टर्स गरेकोहरू मान्छेले मात्रै यस्तो चिन्नु सक्छ कि त पहिल्यैदेखि आएको फार्मर्सहरूले कृषकहरूले होइन अनुभवी छ उनीहरूले मात्रै चिन्छ यस्तो कुराहरू चाहिँ, र हामीले अब पेस्ट मोनिटरिङ भन्छौँ है अर्को किरालाई चाहिँ अब याद गरिरहनु पर्यो कति बेला लाग्छ है, त्यो एकदमै जरुरी छ, एकदमै लामो प्रक्रिया हो यो होइन, याद गरिरहनुपर्छ कति बेला लाग्छ कति बेला लाग्दैन त्यो कुरा एकदम हामीलाई याद हुनु जरुरी छ है, कति बेला लाग्छ कति बेला लाग्दैन भनेर है। र अर्को चाहिँ हामीले अब मैले तीन चारवटा तपाईँलाई यो तरिकाहरू भने है, त्यो तरिकामा कुन चाहिँ एकदमै राम्रो तरिका हो त्यो पनि जान्नु जरुरी छ फेरि, जस्तै यो के अरे अब हामीले प्लान्टको त्यो पत्ता चुडाएर फाल्नु पर्नेमा मुनि माटोमा के अरे यो बोटानिकल अब कन्ट्रोल लगायो भने त भएन
1: भएन
0: हो, त्यो एकदम जान्नु जरुरी छ हाम्रो होइन। र अर्को चाहिँ हामीले सबै कुरा अब मिलाएर लाउनु पर्यो है,
1: हजुर
0: सबैवटा तरिकाहरू मिलाएर जानेर लाउनु पर्यो
1: हजुर। सर अब सिक्किम राज्य जैविक राज्य हुनुको कारणले है
0: हजुर
1: यसमा कतिपय कुराहरूमा अब एकदम छुट छ है, अब केमिकलहरू लगाउनुको कतिवटा कुरामा सरकारद्वारा छुट दिएको छ है, र के केमा छुट छ?
0: यो चाहिँ अब एकदमै अब यो हामीले आइपिएमबाट अलिकति बाहिर जानु पर्यो भने है, कसै चाहिँ अब हामीले एकदमै आइपिएम अप्नाएर पनि कन्ट्रोल गर्न सकिँदैन है, अन्त यो कसै पत्तामा एकदमै कालो होइन एकदमै कालो अन्त यो के भन्छ खरानी टाइपकोहरू लागेको छ होइन, अन्त त्यस्तोहरू लागेकोहरू चाहिँ हामी फङ्गस डिजिज पनि भन्छौँ है, यसमा चाहिँ अब एकदमै हामीले सकेनौँ अन्तिममा चाहिँ हामीले यो सल्फरहरू कप्पर फन्जिसाइडहरू चाहिँ अलिकति छुट छ है यसको चाहिँ है,
1: हजुर
0: हामीले एकदेखि दुई ग्रामसम्म हामीले एक लिटर पानीमा फिटेर लाउन सक्छौँ है, जस्तै कि यो लाइम भन्छ चुनाहरू होइन यिनीहरूले चाहिँ अब यो फङ्गस डिजिजहरू भन्छ है डुसीजन्य रोगहरू पनि भन्छौँ हामीले है, यस्तोहरूलाई चाहिँ हामीले अब कन्ट्रोल रोकथाम गर्न सकिन्छ है, लाउन सकिन्छ यो लाइम वेटेबल सल्फरहरू भन्छ होइन कप्पर सल्फेट होइन यस्तोहरू चाहिँ हामीलाई लाउनु छुट छ अलिकति है, तर यो लाउनु भन्दा अगाडि चाहिँ हामीले एकदमै विभागलाई चाहिँ सोध्नु जरुरी छ
1: परामर्श लिनु जरुरी छ
0: एकदमै जरुरी छ, तर यिनीहरू चाहिँ अलिकति छुट छ अब
1: र डाक्टर साहबले आइपिएम इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट इन अर्ग्यानिक फार्मिङ अर्थात एकीकृत किडा व्यवस्थापन बारे हाम्रो कृषकहरूलाई वृत्तान्त रूपमा जानकारी दिनुभएकोमा डाक्टर साहबलाई मुरीमुरी धन्यवाद, र आउँदो दिनहरूमा है फेरि पनि तपाईँसित हामी विभिन्न विषयमा चर्चा परिचर्चा गर्नेछौ, र तबसम्मको लागि म हजुरसित बिदा लिन चाहन्छु, नमस्कार।
0: नमस्कार।
1: भर्खरै आदरणीय श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको यस कार्यक्रम अन्तर्गत एकीकृत किडा व्यवस्थापन अर्थात इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट इन अर्ग्यानिक फार्मिङ माथि कृषि अनि बागवानी विभाग मार्चकका कृषि सेवक डाक्टर दिवान लिम्बुज्यूसितको अन्तर्वार्तालाई, र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं, रमाइलो गरौं एउटा लोकगीत सुनेर।

लौ त श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

श्रोता अब प्रस्तुत छ हाम्रो अब उसो रात्रि 10:30 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। अहिले 6:40 मिनटमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक

समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा 6:55 मिनटमा सुन्नुहुनेछ विज्ञान कार्यक्रममा सौर्य ऊर्जा तथा सौर्य उपकरणमाथि एक वार्ता। 7:05 सुन्नुहुनेछ नेपाली अनुरोध सङ्गीत कार्यक्रम र 7:35 पाश्चात्य सङ्गीत। रात्रि 8:05 हिन्दी गीत, त्यसपछि 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रममा आज सुन्नुहुनेछ उस्ताद अमजद अली खानद्वारा स्वरोत्पादन। रात्रि 8:45 यहाँहरूलाई सुनाउनेछौँ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अङ्ग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट अनि 9:30 मनी टक र अन्तमा रात्रि 10:00 यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर। भने रात्रिको ठिक 10:30 हाम्रो यो तेस्रो अधिवेशन सेवा पुरा हुनेछ। श्रोता, यो थियो अब सुप्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी।

श्रोता अब सुन्नुहोस् हाम्रो भोलि बिहानी अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। हाम्रो बिहानी अधिवेशन सेवा प्रारम्भ हुनेछ ठिक बिहान 6:30 बजे मङ्गलध्वनिको साथमा। 6:35 बजे सुन्नुहुनेछ कार्यक्रम भक्ति प्रभातमा कलाकार मन्ना डेको आवाजमा भक्ति भजनहरू। 6:55 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 बजे कार्यक्रम गोल्डन मेलोडिस छ भने 7:25 बजे नेपालीमा समाचार। 7:35 बजे प्रणाम सिक्किम छ भने बिहान 8 बजे अनि 8:15 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अङ्ग्रेजी भाषामा समाचार। साथै 8:30 बजे सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वीय सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। 8:40 बजे कार्यक्रम गीतिमाला छ भने 9 बजे मुख्य समाचार, 9:02 चित्रञ्जलि र 10 बजे सुन्नुहुनेछ मुख्य समाचार, 10:02 ताजे तरानी छ अनि बिहान ठिक 10:30 हाम्रो यो बिहानी अधिवेशन सेवा पुरा हुनेछ। श्रोता सुन्दै हुनुहुन्थ्यो भोलि बिहानी अधिवेशन कार्यक्रमहरूको रूपरेखा, सो पुरा भयो।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार बितेको 24 घण्टामा राजधानी गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापमान 23.1 डिग्री सेल्सियस र न्यूनतम तापमान 17.5 डिग्री सेल्सियस र वर्षा

0: 4.7 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा गडाङगाडुङ हुनुका साथै वर्षा हुने सम्भावना रहेको सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी, सो पुरा भयो। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोता, अबको केही समयमै हजुरहरूले यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा सुन्नुहुनेछ।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा सड़क परिवहन तथा राजमार्ग मन्त्रालयका केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई भेटे। डाक्टर सुब्बाले सिक्किमको हालैको भ्रमण र राज्यभरि चलिरहेका सड़क पूर्वाधार परियोजनाहरूको विस्तृत समीक्षाका लागि श्री टम्टाप्रति हार्दिक आभार व्यक्त गरे। डाक्टर सुब्बाले सिक्किममा कनेक्टिभिटी सुदृढ़ पार्ने र पूर्वाधार विकासलाई तीव्र बनाउने मन्त्रीको प्रतिबद्धताको प्रशंसा गरे। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिलको उपस्थितिमा सिक्किम सरकार र भारत सरकारको जलशक्ति मन्त्रालय बीच जल जीवन मिशन जेजेएम 2.0 अन्तर्गत भएको समझदारी पत्र आदान प्रदान समारोहमा भाग लिनुभयो। श्री तामाङले सिक्किम लगायत देशभरका ग्रामीण क्षेत्रहरूमा सुरक्षित पिउने पानीको पहुँचलाई रूपान्तरण गर्ने जेजेएम को सफल कार्यान्वयनका लागि प्रधानमन्त्री र जलशक्ति मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्नुभयो। मुख्यमन्त्रीले जेजेएम 2.0 दिशानिर्देशहरूको अधिसूचना अघि स्वीकृत वा शुरू गरिएका रेट्रोफिटिङ र क्षमता अभिवृद्धि परियोजनाहरूका लागि केन्द्रीय सहयोग विस्तार गर्नबारे विचार गर्न पनि मन्त्रालयलाई आग्रह गर्नुभयो। सिक्किम विधानसभाका अध्यक्ष मिङमा नोर्बु शेर्पाले 8 र 9 जून 2026 हरियाणा विधानसभा चण्डीगढ़मा हरियाणा विधानसभाद्वारा आयोजित भारत क्षेत्र जोन 2 को राष्ट्रमण्डल संसदीय संघ सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले सम्मेलनको उद्घाटन गर्नुभयो। राज्यसभाका उपसभापति हरिवंश, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी र 15 राज्य विधानमण्डलका अध्यक्ष र विधायकहरू कार्यक्रममा उपस्थित थिए। सम्मेलन राष्ट्र निर्माणमा विधानमण्डलको भूमिका, विकसित भारत 2047 र कृत्रिम बुद्धिमत्ता लगायत प्रमुख विषयहरूमा केन्द्रित थियो। सम्मेलनको पूर्ण सत्र आज आयोजना भयो। सिक्किम सरकारको ग्रामीण विकास विभाग, पञ्चायती राज संस्था तथा सहयोग विभागका मन्त्री अरूण उप्रेतीले गेजिङ जिल्लाको रिम्बी नदीको किनारमा श्रम धन पार्क भनेर चिनिने लेबर अफ लभ पार्कको उद्घाटन गर्नुभयो। गेजिङका जिल्लापाल तेन्जिङ डी डेङजोङपाले 11 रिम्बी टिङब्रुम जीपीयू र यसको पञ्चायत अध्यक्ष मंगल राईलाई उनीहरूको अनुकरणीय नेतृत्व र समुदाय संचालित दृष्टिकोणलाई आदर्श पहलमा सफलतापूर्वक रूपान्तरण गरेकोमा बधाई दिए। मौसम विज्ञान केन्द्र गान्तोकले आजदेखि 15 जूनसम्म सिक्किमभरि वर्षाको गतिविधि बढ़ने चेतावनी जारी गरेको छ। बंगालको खाड़ीबाट आएको प्रशस्त आर्द्रता र उपहिमालय पश्चिम बंगाल सिक्किम क्षेत्रमा विकसित चक्रवातीय परिसंचरणका कारण अधिकांश जिल्लामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। 9 र 10 जूनमा गान्तोक, पाकिम र मंगन जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना भएकोले अरेंज अलर्ट जारी गरिएको छ। भूस्खलन, सड़क अवरोध, जलभराव, आकस्मिक बाढ़ी तथा यातायात प्रभावित हुन सक्ने जनाउँदै नागरिकलाई सतर्क रहन, यात्रा अघि सड़कको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। कृषि तथा बागवानी विभाग पाकिमले कृषि प्रविधि व्यवस्थापन एजेन्सी एटीएमए पाकिमसँगको समन्वयमा पाकिम जिल्लाको आसामलिङ्जे ग्राम पंचायत केन्द्रमा किसान जागरूकता कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्यो। प्राविधिक सत्रको क्रममा कृषि विभागकी उपनिर्देशक रेबेका गुरूङले खेत बचाओ अभियानबारे

0: समग्र जानकारी दिँदै जैविक खेतीको महत्वको बारेमा बताउनुभयो। अन्तरक्रियात्मक छलफल सत्रको साथ कार्यक्रम समाप्त भयो, जसमा किसानहरूले सक्रिय रूपमा भाग लिए र कृषि, बागवानी, मृदा स्वास्थ्य र सरकारी सहयोग कार्यक्रमहरूसँग सम्बन्धित प्रश्नहरू उठाए। श्रोत व्यक्तिहरूले किसानहरूको चिन्तालाई सम्बोधन गर्दै प्राविधिक मार्गदर्शन र सिफारिशहरू प्रदान गरे। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुम्बोङ सुत गङ तुम सुतल नर्बु छिङ निसे मुलम सेनङ ओ लोकसभा एमपी डाक्टर इन्द्रहाङ सुब्बानन पुमजुङसा तुङ्गो लम्मु कृथाक ग्यान्थस कृथाक अजय तम्तादेव स्रोङ दिल्ली अल्का चुम्थोवुङ निम ओ डाक्टर सुब्बानन रेन्जियोङका आलोबा तुङ्गो लम्मु पङसा रिमलत उन अप्रियम मुन मानबु तनका पुमजुङ रेम तछि आथिम फुथोवुङ निम ओ उन उलमदो लाटबु तुचत काला अरेजङबु ल्यान्टप न लाथुपसेटबु आरिङला सुङथोवुङ निम ओ स्रोङ दिल्ली अल्का पुमजुङसा जल शक्ति बंशी सकृथाक सी आर पाटिलसा निम्लत काङुन्थोबु सिलनयुक्सा यमछोत थुपेश्री जल जीवन मिशन 2.0 सतनका रेन्जोङ जुङ उन पुमजुङसा जल शक्ति कृथाक ग्यान्थका रेन्जोङसा गुलोन कृथाक प्रेमसिंह तामाङ नुनला अकाल्य थुवुङ निमओ थुपे आरेका रेन तामाङ नुन छङजोत कृथाक उन कृथाक ग्यान्थ जल शक्ति रेम आर्युमात नुन जल जीवन मिशनसा थुपे पङरेम गुनला ग्याकार पबार उङ लुङसो थोबु सतनका तछियातिम फुथोवुङ निमओ उलोमदो गुलान कृथाक नुन गुन्देदबु जल जीवन मिशन 2.0 सा जेङलत नहान्दो जेङलेलबु रेट्रोफिटिङ उन कुमदुङ योग प्रयोग पङ सतनका कृथाक ग्यान्थन ल्यान्टपसा बोलुङ योग प्रयोग पङरेम लुङपाल गादबुआरिङला सुङथोवुङ निमओ रेन्जोङ सिमग्यान प्रङजुङसा कुर्मम लोनपुन यांगनी स्पीकर मिङमा नर्बु शेर्पा द कमनवेल्थ पार्लियामेन्ट्री एसोसिएसन सीपीए सा इण्डिया रिजन जोन नेत्सा टुजुमसा अग्जेङ थुपेका चौवुङमा ओ थुपे श्रेरेम हरियाणा सिमग्यान प्रङजुम नुन चाँदीगढका लाभो आरिदोसा छुकु उन कुक्योचङ लुङ्ग्युक थोबु गोमा ओ टुजुमसा थुपे रेम लोकसभासा कुर्मम लोनपुन ओम बिरला उन लुङजेङ थोबु गोथोमो ओ थुपे आरेरेम राज्यसभासा ल्यान्टप कुर्मम्पुन हरिवंश हरियाणासा गुलोन कृथाक नयाब सिंह साइनी उन गुलोनबु ग्यान्पन सङ उन कुमदुङ ल्याङजुङ कुतिफुङथापसा सिमग्यान पङनला आकाल्य थुवुङ निमओ टुजुम थुपे आरेसा आमोबु तनरे मिमङ मिनोर रेम लुङतार लुङनङ सुङ नाहान तनका सिमग्यान पङ प्रङजुमसा तिमछुक विकसित भारत तुन्थक नेत्सा खानेत्सा कुक्योक पङरेम उन आर्टिफिसियल इन्टेलिजेन्स जङबु थ्याक्पे पङका रिङपेट माछङ गोथोमो ओ रेन्जोङ जुङसा ल्याङक्योर तारवुत पञ्चायती राज उन साक्तप बङ्छी सकृथाक अरुण उप्रेतिनन लेबर अफ लभ प्रताम याङनी श्रमदान प्रतामसा जेङलत माथोवुङ निमा ओ श्रेरे गेलजिङ ल्याङदेसा रिम्बी उङमु दुनका छाउथोङ निमा ओ गेलजिङ ल्याङदेसा ल्याङदेपुन तेन्जिङ डी डेन्जुङपा नुन इलेभेन रिम्बी तिम्ब्रुम जिपियु उन पञ्चायत श्रीदोक मंगल राई रेम आर्युम्बु पेयोक लोथसा योक लुङजुक थुबुसा तुनका तोछ्याथिम फुथोवुङ निमा ओ सोमी यमतन बङ्छी गङतोक नुन रोमतन लत सुतलन बोथो नाङसिन सुरङ छ कुक्योतलम छ कुतिफुङ थाप सुङतेत सो आज्ञापमो यक्षितबु आरिङ निमओ बि अफ बेङ्गालम स्रङ थोबु उङसुन सो उङन उन तलियो सोवाङन मातबा रेन्जोङ उन चुगियार बङ्गालसा ल्याङमु पङ्का आजोङबु सो यत्खत सेटबु निमओ गङतोक पाक्योङ उन मङ्गन ल्याङदे पङ्का छ कुक्योत उन कुति चङ आज्ञापमो आजङ सो यत्खत सेटबु नन मातबा ओरेन्ज अलर्टसा रोमतलत ला बोथोवुङ निमओ सोमो आजोङ बु नुन मातबा तुङबु लमु पङ लक सेटबु रुत फियत उन रुत पङ उनखत सेटबु निमओ उन उलोमदो तुचत आरेगा मिमङ सङ रेम ताक्सिक मातनुन लमदों सङ आरिं बोथोवुङ निमओ न्ययोग उन कुङकुप चक्तत बङ्छि पक्योङ नुन न्ययोग थामजु यमतन चान्दिक गिगलन एजेन्सी

0: 콩기 텐로 로람 낭예 비컬 당 싱라 기 거리양 다딜 텐보 낭보인 룽테카 가톨레 다닝게네술 슈조 보인
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं र श्रोता आउनुहोस् अब सुनौ विज्ञान कार्यक्रममा एक वार्ता।
2: प्रकृति बिना हाम्रो जीवन सम्भव नै छैन, यो सबैले जानिलिएकै कुरो हो। तर अहिलेको यो बढ्दो जनसंख्या, मानिसहरूको रहन सहन, रीतिरिवाज, सामाजिक मान्यता तथा सोचाइ समेतमा परिवर्तन आएको कारणले प्रकृति नै असन्तुलित भएर गइरहेछ। आजका महान वैज्ञानिकहरू, विश्वका पथ प्रदर्शकहरू, विश्वका महान नेताहरू प्रकृतिलाई सन्तुलित राख्ने कार्यक्रममा अघि बढ़िरहेका छन्। कारण प्रकृति सन्तुलनमा रह्यो भने आयु घटे तापनि जीवन्त रहन्छ नै। यसै कारण हामी सबै प्रकृतिलाई सन्तुलित राख्नको निम्ति अघि बढ़नै पर्छ। प्रकृति सन्तुलित राख्न भन्नुको साधारण मतलब पर्यावरणको सुरक्षा गर्नु हो। श्रोताबिन, अहिले दिनबदिन जनसंख्या बढ्दै जाँदैछ, संसार सागुरिँदै जाँदैछ, जंगल सबै मासिँदै गइरहेछ, साथसाथै पर्यावरण दूषित हुँदै गइरहेछ। दिन रात रूखपात काट्नले पानीको मुहानहरू प्राय प्राय सुकिसके, साथसाथै प्राकृतिक सम्पदा नष्ट भइरहेछ अनि वातावरण दिनबदिन प्रदूषित बन्दै गइरहेछ। आज मानिसले दिन प्रतिदिन उपभोग गरिरहेका कोइला, मटीतेल, पेट्रोल सबै भूगर्भबाट निकालिएका हुन्, जसद्वारा आजसम्म मानिसले सुखसँग जीवन व्यतीत गरिरहेका छन्। तर ती खनिज पदार्थ एक न एक दिन अवश्य रित्तिन्छ, त्यसपछि के हुन्छ यो हामीले सोच्न पनि दिन आएको छ। हामी आफै मनन गरौं, हाम्रो दैनिक जीवनमा हामीले कति खनिज पदार्थको उपभोग गरिरहेका छौं, कति रित्तिएर गइसके र यसरी उपभोग गरिरहेमा के कस्तो दिन आइपर्ला र कस्तो दिनहरूको सामना गर्नु पर्ला। यी सबै तथ्यहरूलाई मध्यनजरमा राखेर आज विश्वको महान वैज्ञानिकहरूले वैकल्पिक ऊर्जा स्रोतको खोज गरिरहेका छन्, जसलाई नन कन्भेन्सनल सोर्सेस अफ एनर्जी अथवा गैर पारम्परिक ऊर्जाका स्रोत भनिन्छ। संसारभरिका जीव ऊर्जा बिना जीवित रहन सक्दैन र संसारमा पाइने मुख्य ऊर्जाको स्रोत हो सूर्य। सम्पूर्ण प्राणी उद्भिदको जीवनको स्रोत सूर्यको ऊर्जाद्वारा नै सञ्चालित हुँदछ। र श्रोताबिन, अब आउँदो दिनहरूमा हामीले खनिज पदार्थ जस्तै मटीतेल, कोइला, ग्यास, पेट्रोल आदिको कमी भोग्न पर्ने दिनहरू आइरहेछ र यी सबै खनिज पदार्थ रित्तिँदै सकिँदै गइरहेछ र अब हामी सबै निर्भर रहनु पर्नेछ सौर ऊर्जामाथि। सूर्यद्वारा प्राप्त प्रबल अतिरिक्त प्राकृतिक उष्मा वा तापलाई उपयोग गर्न वैज्ञानिकहरूद्वारा शुरू गरेको ऊर्जा अभियानले अभूतपूर्व सफलता प्राप्त गरिसकेको छ। आज भारतले वैकल्पिक ऊर्जाको क्षेत्रमा क्रान्तिकारी प्रगति गरेको छ, जसले गर्दा भविष्यमा देशले प्रदूषण रहित ऊर्जा प्राप्त गर्नेछ। सौर ऊर्जा प्रदूषण रहित हुन्छ र देशको कुनै पनि ठाउँमा यो उपलब्ध छ। यसै कारण अब आजको सन्दर्भमा ऊर्जाको मुख्य स्रोत सूर्यलाई नै मान्दा हुन्छ। यसैको प्रत्यक्ष वा परोक्ष क्रिया प्रतिक्रियाद्वारा हामी धेरै साधन प्राप्त गर्न सक्छौ। आज वैज्ञानिकहरू सोलर कुकर, सोलर वाटर हिटर, सोलर सेल यानि सोलर ब्याट्री बनाउनमा सक्षम बनेका छन्, जो सूर्यको ऊर्जाबाट चल्दछ। त श्रोताबिन, अब चर्चा गरौं केही महत्वपूर्ण साधनहरूबारे जो सौर ऊर्जाबाट उपयोग गर्न सकिन्छ। सौर जल तापक यानि सोलर वाटर हिटर, यो एक साधारण साधन हो। यसमा संग्राहक प्यानलद्वारा पानी सारेर एउटा ट्याङ्कीमा राखिन्छ। संग्राहक प्यानल ऐनाको ढकनीले ढाकिएको हुन्छ अनि भित्रपट्टि सिल्भर वा ताबाको बर्तन हुन्छ, जसबाट तातोको मात्रा कम्ती यानि न्यून नहोस् भनेर कालो रंग लगाएको हुन्छ। संग्राहक प्यानल विशेष दक्षिणतर्फ फर्काएर राखेको हुनुपर्छ, यसो गर्नाले सूर्यको अधिकांश प्रकाश उपलब्ध हुन्छ। सूर्यको किरण संग्राहकमा ठोकिएपछि कालो वस्तुले सूर्यको उष्मालाई ग्रहण गर्छ, फलस्वरूप त्यहाँ भएको चिसो पानी तातिन जान्छ। यसरी तातिएको पानी अलग राखिएको जम्मा गरिने ट्याङ्कीमा भरिन्छ र हत्तपत्त सेलाउँदैन। घरेलु सौर जल तापक, डोमेस्टिक सोलर वाटर हिटर, यो धेरै आकारका हुन्छन्। प्रतिदिन 50 लिटरदेखि लिएर 250 लिटर पानी गरम गर्न सक्ने साधन बजारमा पनि उपलब्ध छ। यस प्रकार आधुनिक तौर तरिकाद्वारा निर्मित यो साधन प्रयोग गर्नाले बिजुली, दाउरा, कोइला, मटीतेल वा ग्यासको खर्चमा धेरै बचत हुँदछ। सौर जल तापक उपयोग गर्दा ध्यानमा राख्नुपर्ने विषय, संग्राहकलाई लगातार चिसो पानी पुर्याउँदा

0: हावाको अवरोध उत्पन्न हुन जान्छ, जसले गर्दा तापकको कार्य प्रणालीमा बाधा पुग्न सक्छ। यसो भएको खण्डमा हावा जाने नली खोलिदिनुपर्छ, जो प्यानलको तल्लो हिस्सामा हुन्छ। यो नली खुल्दा चिसो पानी र हावा पनि बाहिर जान्छ। यो नली 2-3 मिनटसम्म खुल्दा हुन्छ। सौर जल तापकलाई ढाक्ने बाक्लो किसिमको ऐना हुन्छ र यो ऐनालाई प्रतिदिन सफा गर्नु अति आवश्यक छ, कारण मैला भएमा यसको तातिने क्षमता कम हुन जान्छ। सौर बिजुली, सोलर स्ट्रीट लाइट, बाटोमा प्रकाश दिने बिजुली केन्द्रीय स्रोत वा सीधा प्रसारण प्रणालीद्वारा उपलब्ध गर्न सकिन्छ। सीधा प्रणालीमा 2 मोड्युलहरू बिजुलीको पोस्टमा सूर्यको किरण पर्ने अवस्थामा राखिन्छ। सूर्यको उष्मालाई यस मोड्युलले ग्रहण गर्छ अनि 12 भोल्टको ब्याट्री चार्ज गर्छ। यी 2 मोड्युलले जम्मा 30 शक्तिको ऊर्जा उत्पादन गर्दछ अनि ट्युब लाइटको निम्ति 20 वाटको शक्ति प्रदान गर्छ। यो प्रणाली स्वचालित किसिमले उपयोग गर्न सकिन्छ अनि 4-5 घण्टासम्म बल्दछ अनि आफै निप्ने गर्छ। सौर घरेलु बिजुली, सोलर डोमेस्टिक लाइटको पनि यस्तै मोड्युल हुन्छ। एउटा मोड्युलले 12 वाट शक्तिको ब्याट्री चार्ज गर्न सकिन्छ। यस मोड्युलको सर्किटमा एक विद्युत नियन्त्रक लगाएको हुन्छ जसले प्रणाली चलाउँदछ। सौर लालटिन बिजुली बत्ती नभएको ठाउँमा वा बिजुली नभएको खण्डमा यसको उपयोग अति उत्तम हुन्छ। यो प्रणाली पनि सौर ऊर्जाद्वारा प्राप्त उष्माबाट सञ्चालित हुन्छ, जसको निम्ति फोटो भोल्टेक मोड्युलको आवश्यकता पर्दछ। यो लालटिन ग्यास बत्ती जस्तै हुन्छ, तर यसको ट्याङ्कीमा पेट्रोल वा मट्टीतेलको सट्टा ब्याट्रीबाट फिट गरिएको हुन्छ। यस्ता लालटिनले प्रति रात 4-5 घण्टासम्म प्रकाश दिन्छ तथा ग्यास बत्तीको प्रकाश भन्दा चहकिलो र राम्रो पनि दिन्छ। सौर लालटिन र सौर घरेलु बिजुली उपयोग गर्दा ध्यान राख्नुपर्ने कुराहरू: प्रतिदिन सौर मोड्युल सफा गर्न अति आवश्यक छ। तारहरू ठिकसँग लगाउन पर्छ र समय समयमा जाँच गरिरहन पर्छ। सोलर कुकर अर्को यस्तो साधन हो जो प्रत्येक दिन प्रत्येक घरले चलाएर सकिँदै गएको प्राकृतिक सम्पदालाई बचाउन सकिन्छ। सूर्यको तापद्वारा खाना पकाउन सकिने यो कुकर हेर्दा बाकस जस्तो हुन्छ। त्यसभित्र थुप्रै बर्तनहरू हुन्छन् जसको बाहिरपट्टि कालो रंग पोतिएको हुन्छ। यही कालो बर्तनहरूमा खाना पकाइन्छ। बाकस भित्र पनि कालो रंग लगाएको हुन्छ। माथिल्लो ढकनीको भित्रपट्टि ऐना हुन्छ अनि खाना पकाउने बर्तनहरू ऐनाको खोल भित्र राखिएको हुन्छ। भित्रपट्टि इन्सुलेट गरिएको हुन्छ, कारण ताप खेर नजाओस् भनेर। खाना पकाउँदा यी बर्तनहरूमा पकाइने सामान हालेर ढकनी लगाएर बाकसभित्र राखिन्छ अनि घाममा राखिन्छ। त्यसपछि 2-3 घण्टाभित्र पाक्दछ। यसरी पाकेको खाना स्वादिष्ट मात्र नभएर पोषण युक्त पनि हुन्छ। सौर प्रेसर कुकर दाउरा, कोइला, मट्टीतेल वा ग्यास बचत गर्ने एक आधुनिक पाक उपकरण हो। यसको उपयोग गर्नाले धेरै मात्रामा ऊर्जाको बचत हुनेछ। रूखपात मानिसको जीवन सरह बहुमूल्य छ। यसबाट प्राणीले जीवन शक्ति अक्सिजन प्राप्त गर्दछ र साथै यी रूखपातहरूले वातावरण प्रदूषण रहित बनाउँदछ। यसै कारण वैकल्पिक ऊर्जा उपयोग गरेर रूखपात बचाउन हाम्रो धर्म बन्दछ। साथसाथै हामी आजकल देख्छौं बजारतिर मट्टीतेल र ग्यासको निम्ति मानिस कुहिचो हुन्छ। यसै गरी पेट्रोल र डिजेलको कमी पनि देख्नमा आइन्छ। यसै कारणले अब हामी सबै ऊर्जा कसरी बचत गर्न सकिन्छ भन्ने कुरामा प्रत्येक नागरिकले ध्यान दिन पर्नेछ। यसै कारण भनिन्छ, पर्यावरणसँग मिलेर बाँच्ने मान्छे शिक्षित मान्छे हो।
1: विज्ञान कार्यक्रम हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौँ। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 MHz FM कञ्चनजङ्घा साथै न्युज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, स्टुडियोको घडी अनुसार अहिलेको समय हो यहाँहरूकै पत्रमा आधारित रमाइलो सङ्गीत कार्यक्रम नेपाली अनुरोध सङ्गीतको। भने यस घडी नेपाली अनुरोध सङ्गीत सुनिरहनुभएका सम्पूर्ण प्रिय श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। त आउनु श्रोता, अब सुनौ यहाँहरूकै रोजाइका मिठा मिठा गीतहरू। कार्यक्रमलाई अघि बढाउँदै आजको पहिलो कोसेली लिएका छौँ कलाकार याङ्की एल्मोको स्वरमा सजिएको यस गीतका निम्ति अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ भूपेन्द्र राई तादुङबाट।

0: अवस्थ श्रोता, आजलाई भने नेपाली अनुरोध संगीतमा समेटिएका यहाँहरूकै पत्रमाधारे नेपाली अनुरोध संगीत कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। भोलि फेरि यस्तै मिठा मिठा अनुरोध संगीतहरू सुनाउने वाचा गर्दै अरूलाई पनि बिदा चाहन्छौ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौं। समय यस बेला 7:25 हुने लागेको छ र अबको केही क्षणमा यहाँहरूलाई सुनाउनेछौ नेपालीमा समाचार।
1: यो आकाशवाणी हो, समाचार कविता सुब्बाबाट सुन्नुहोस्।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले दिनुभए जानकारी। रक्षा मन्त्री राजनाथ सिंहद्वारा उत्तर प्रदेशको सीतापुरमा रक्षा भूमिमा पहिलो ठूलो स्तरको सौर्य ऊर्जा परियोजना अनुमोदित। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले गर्नुभयो राष्ट्रिय परीक्षण एजेन्सी मुख्यालयको भ्रमणसहित एनईईटी पुनः परीक्षा तयारीको समीक्षा। केन्द्रीय गृहमन्त्री अमित शाहले गर्नुभयो नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली स्वच्छताको शुभारम्भ। अनि इजरायल र इरान बीच तनाव घट्दै। पाकिस्तान प्रशासित कश्मीरमा प्रहरीको बर्बरताका धेरै रिपोर्टहरू विदेश मन्त्रालयले पुष्टि गरेको छ, जसको परिणामस्वरूप धेरै प्रदर्शनकारीहरू मृत्यु र घाइते भएका छन्। भारतले अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानलाई उसको दुष्कर्म र दुर्व्यवहारको लागि जवाफदेही बनाउनेछ भनी आशा गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले भन्नुभयो नयाँ दिल्लीले पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको छ। उहाँले यसलाई पाकिस्तानको असफलता लुकाउने र मानव अधिकार उल्लंघनबाट ध्यान हटाउने प्रयासको रूपमा वर्णन गर्नुभयो।
1: पाकिस्तान की ओर से फर्जी खबरों और वीडियो का एक सिलसिला लगातार देखने को मिला है। यह अपनी विफलताओं को छिपाने और अपने मानवाधिकारों के उल्लंघन हनन से ध्यान भटकाने का पाकिस्तान का हताशापूर्ण प्रयास है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो कुवेतका अमीर शेख मिसाल अल अहमदसँग टेलिफोनमा कुराकानी गर्नुभयो। दुई नेताहरूले पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाको बारेमा छलफल गर्नुभयो। प्रधानमन्त्रीले तनाव बढ़दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै कुवेतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथिको आक्रमणप्रति भारतले गरिरहेको कड़ा निन्दा दोहोर्याउनुभयो। श्री मोदीले कुवेतका अमीरलाई कुवेतमा बसोबास गर्ने ठूलो भारतीय समुदायको कल्याण र सुरक्षामा निरन्तर व्यक्तिगत ध्यान दिएकोमा कृतज्ञता प्रकट पनि गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेशको सीतापुरमा रक्षा भूमिमा पहिलो ठूलो स्तरको सौर्य ऊर्जा परियोजनालाई अनुमोदन गर्नुभएको छ। रक्षा मन्त्रालय अनुसार मन्त्रालयले सञ्चालन गरेको यो आफ्नो किसिमको पहिलो परियोजना हो। यसमा रक्षा भूमिमा एकीकृत ब्याट्री ऊर्जा भण्डारण प्रणाली सहित ठूलो स्तरको सौर्य ऊर्जा उत्पादन सुविधाको विकास समावेश गरिएको छ। यो 250 मेगावटको सौर्य परियोजनाले उत्तर प्रदेशमा रक्षा प्रतिष्ठानहरूको ऊर्जा सुरक्षालाई बलियो बनाउने र बिजुली लागतमा उल्लेखनीय दीर्घकालीन बचत पनि गर्नेछ भनी मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज राष्ट्रिय परीक्षण एजेन्सी एनटीएको मुख्यालयको भ्रमण गर्नुभयो र यस महिनाको 21 तारीकमा हुने एनईईटीको पुनः परीक्षा तयारीको समीक्षा पनि गर्नुभयो। नयाँ दिल्ली स्थित एनटीए मुख्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले केन्द्र सरकारले प्रश्नपत्र तयार गर्नेदेखि लिएर त्यसपछिका सबै प्रक्रियाहरूसम्म आवश्यक उपायहरू सुनिश्चित गर्दै पूर्ण गोपनीयता कायम राखेको जानकारी दिनुभयो। यसरी नै श्री प्रधानले यस प्रक्रियाका चुनौतीहरूलाई सम्बोधन गर्दै सरकारको ठोस पहलबारे पनि जानकारी दिनुभयो।
2: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ने रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न
0: यसैबीच दिल्लीको एउटा अदालतले आज एनईटी यूजी पेपर लीक प्रकरण अभियुक्त मनीष शर्मा बाघमारेको जमानत निवेदन खारेज गरेको छ। यो मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले अनुसन्धान गरिरहेको छ। सीबीआईले अदालतमा

पुणे का शिक्षा सल्लाहकार बागमरेले पैसाको बदलामा विद्यार्थीहरूलाई परीक्षा पत्रहरू लिक गरेको बताएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली एलपीए स्वच्छताको शुभारम्भ गर्नुभयो। यसको उद्देश्य प्राविधिक सहयोग मार्फत सीमापार व्यापार तथा यात्री आवागमनलाई अझ सहज पारदर्शी र सुरक्षित बनाउनु हो। यस अवसरमा सम्बोधन गर्दै श्री शाहले यो प्रणाली आधुनिक र प्रविधि संचालित सीमा व्यवस्थापन प्रणाली निर्माण गर्ने दिशामा एउटा महत्वपूर्ण कदम बनेको बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो, भूमि बन्दरगाहहरूले सीमा सुरक्षा र व्यापार मात्र बढ़ाउँदैनन् तर अतिक्रमण र गैर कानूनी गतिविधिहरूलाई रोक्न पनि मदत गर्दछ। 2024 आजको दिन भारतीय जनता पार्टीका वरिष्ठ नेता नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको थियो। आफ्नो तेस्रो कार्यकालमा सरकारले आर्थिक विकास, पूर्वाधार विस्तार, सामाजिक कल्याण, रोजगारी सृजना र विश्वव्यापी मञ्चमा भारतको स्थिति सुदृढ पार्ने जस्ता प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको छ। गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वले राष्ट्र र जनताको सेवामा अहरत्र पुर्याएको योगदानको सराहना गरेका छन्। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियान 10 वर्ष पूरा भएको उपलक्ष्यमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले आज गर्भावस्थाको हरेक चरणमा सुरक्षित स्वास्थ्य र सम्मानजनक हेरचाह प्राप्त गर्नु शिशुहरूको अधिकार हो भन्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै वहाँले भन्नुभयो, विगत एक दशकमा सरकारले लाखौं गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य जाँच, विशेषज्ञ परामर्श र सुधारिएको मातृ स्वास्थ्य सेवा प्रदान गरेर सुरक्षित मातृत्वलाई जन आन्दोलनमा परिणत गरेको छ। पश्चिम एशियामा इरान र इजरायल बीच तनाव कम भएको छ, प्रत्यक्ष झडप पनि घटेको छ। यसैबीच दुई पक्षबीच अस्थिरता कायमै छ। इजरायलले बेरुतमा हेजबुल्लाहको लक्ष्यलाई लक्षित गरेपछि दुवै देशबीच तनाव शुरू भयो। जवाफमा इरानले उत्तरी इजरायलतर्फ ब्लास्टिङ क्षेत्र प्रायर गर्यो। इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूलाई प्रहार गरेर जवाब दियो, जसपछि दुवै पक्षले तनाव कम गर्ने संकेत गरे। मणिपुरमा राज्यका पहाड़ी जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचलाई सुदृढ़ पार्ने सरकारको प्रतिबद्धताको एउटा भागको रूपमा प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान अन्तर्गत 13 मोबाइल मेडिकल युनिटहरू एमएमयूएस आजदेखि आरम्भ भयो। इम्फालको लामफेली स्थित स्वास्थ्य सेवा निर्देशालयमा आयोजित एउटा समारोहमा मुख्यमन्त्री युमनम खेमचन्द सिंहको बाहुलीबाट उक्त कार्यक्रम शुभारम्भ भएको छ। एमएमयूएसले सामान्य ओपीडी परामर्श, आधारभूत निदान, आवश्यक औषधिहरूको वितरण, मातृ तथा बाल स्वास्थ्य सेवा, मधुमेह, उच्च रक्तचाप आदि जस्ता रोगहरूको जानकारीमूलक कार्यक्रम तथा अन्य सेवाहरू प्रदान गर्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आगामी महिला टी20 विश्वकपका लागि कमेन्टेटर्सहरूको सूची जारी गरिरहेको छ। यस वर्ष कमेन्टेटर टोलीमा पूर्व भारतीय कप्तान मिताली राज, अञ्जुम चोपड़ा र वेदा कृष्णमूर्ति लगायत धेरै दिग्गज महिला खेलाड़ीहरू समावेश छन्। दिनेश कार्तिक र जतिन सप्रु पनि कमेन्टेटर प्यानलको हिस्सा हुनेछन्। महिला टी20 विश्वकपको 10 संस्करण शुक्रबारबाट शुरू हुँदैछ। उद्घाटन खेल आयोजक इंग्ल्याण्ड र श्रीलंका बीच बर्मिंघमको एजबास्टनमा खेलिनेछ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। पाकिस्तानबाट निरन्तर नक्कली समाचार र भिडियोहरू प्राप्त गरिरहेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले दिनुभयो जानकारी। रक्षा मन्त्री राजनाथ सिंहद्वारा उत्तर प्रदेशको सीतापुरमा रक्षा भूमिमा पहिलो ठूलो स्तरको सौर्य ऊर्जा परियोजना अनुमोदित। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले गर्नुभयो राष्ट्रिय परीक्षण एजेन्सीको मुख्यालयको भ्रमणसहित एनईटी पूर्ण परीक्षा तयारीको समीक्षा। केन्द्रीय गृहमन्त्री अमित शाहले गर्नुभयो नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली स्वच्छताको शुभारम्भ। अनि इरान र इजरायलबीच तनाव घट्दै

रञ्जनजङ्घाको 103 MHz तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र श्रोता अब आउनुहोस् कार्यक्रममा सुनौ कलाकार पंकज दासको स्वरमा सजिएका केही गीतहरू।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: हवस्, श्रोता कलाकार पंकज उदासको आवाजमा सजिएका यिनै गीतहरूको साथमा आजको लागि हिन्दी गीतको निर्धारित समय यहीँ पूरा हुन्छ। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 MHz तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र श्रोता, अब प्रस्तुत छ शास्त्रीय संगीतको कार्यक्रम उस्ताद अमजद अली खानद्वारा सरोद वादन।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।

0: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: Ensure your future with Central University of Sikkim. Admissions open at Sikkim University, a premier central university in the Northeast region for academic sessions 2026-27. Sikkim University offers modern facilities with sufficient infrastructural facilities and experienced professors committed to academic excellence. Apply now for undergraduate, postgraduate and PhD programs across diverse disciplines. CUET score is mandatory for UG and PG admissions. Online registrations open from 22nd May to 10th June 2026. Visit www.cus.ac.in for details and online application.

मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्जको तरङ्गमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेको छौँ। यसका साथै एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआर मार्फत पनि हामीलाई सुनिरहनु भएको छ। समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मका गीतहरू। त श्रोता आउनुहोस्, यो पहिलो गीत सुनौ हिरोपन्ती चलचित्रबाट अरिजित सिंह र श्रेया घोषालको स्वरमा।

सुन्दै हुनुहुन्थ्यो विशाल मिश्रको स्वरमा सजिएको यो गीत चलचित्रबाट। त यसरी नै अघिल्लो गीत सुनाउन गइरहेको छौँ सोना महापात्रको स्वरमा सजिएको फुकरे चलचित्रबाट।

कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौँ दिलजीत दोसाँझको स्वरमा सजिएको यो गीत चलचित्र खेल खेलमेबाट लिएको छ।

यसरी नै अघिल्लो गीत लिइरहेको छौँ भूतनाथ चलचित्रबाट, र आउनुहोस् सुनौ यो अघिल्लो प्रस्तुति।

हिन्दी फिल्म कार्यक्रमलाई सुनेर बस्नुहुने तमाम श्रोताहरूमाझ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार अरिजित सिंहको स्वरमा सजिएको फिल्म लापता लेडिजबाट आउनु सुनौँ यो कार्यक्रमको अन्तिम प्रस्तुति।

हवस् त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी गीतको कार्यक्रम यतिमै समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। समय स्टुडियोको घडी अनुसार रात्रिको 10:30 भइरहेको छ र यसैका साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यहीँ समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौँ। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।